0: जनतालाई पनि राखेर हामीले कानुन निर्माणमा चाहिँ कानुन निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो, त्यो उहाँहरूको छैन, उहाँहरूको देखि छैन। सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू सङ्कलन गर्नु पर्यो, इमेल मार्फत होस् हुन्छ या पत्र मार्फत हुन्छ, त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त। उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो, के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले। मैले देखे छैन, होइन उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन, नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानुन बनाउँदा त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ, त्यो चाहिँ हुनुपर्छ भन्ने हो हामीले बनाउँदाखेरिमा।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौ। विशेष त सांसदको रूपमा पाउने चार वर्षको समय करिब करिब सकिन लाग्दा भएको सिकाई र आगामी थप एक वर्षको लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा माननीय साईसँग हामी कुराकानी गर्दैछौ। संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ, विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ। कतिको माग भयो जनताबाट, ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यस्तो गर्नु पर्यो भन्ने कुरा, कतिको माग भयो यो बीचमा?
0: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ। एउटा सांसदलाई जनताले हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ, हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौं होइन, त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका कुराहरूलाई चाहिँ हामीले पुर्याउनुपर्छ भन्ने मनोचाय भएको हुनाले हामी कानून भन्दा पनि बढी योजनामा चाहिँ फोकस गर्छौं हामीले सांसदहरूले। अनि मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि, तर यहाँ कारण त हुँदैन, मेरो कुरालाई त सुनाइ हुँदैन यहाँ, अनि तैपनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू, एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाई परेको हुन्छ यहाँ, म पनि त्यो कुरामा छक्क चाहिँ परेको हुन्छु। अब कता कता जानेर नजानेर म पनि त्यसमा समावेश भएकै हुन्छु, फेरि त्यो विषयमा फेरि यस्तो छ नि त, त्यहाँ त व्यक्ति पछिको माग छ नि, त्यो व्यक्ति पछिको मागलाई चाहिँ पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ कि यहाँ, त्यो बजेट पास त्यो कारणले रोकिरहेको अवस्था हुन्छ। अनि मसँग पनि त जनताहरूलाई, किनकि त्यही सिकाइ भयो, त्यही दियो हिजोको सुरुवातीको सरकारले त्यही देखायो, त्यही उनीहरूले चाहिँ बुझायो र त्यही योजनाहरू उनीहरूले जसले भने पनि दिने, त्यो खालको एउटा माग भएको हुनाले त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण, त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि। र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त, त्यो त हामीलाई, म त अझै प्रतिपक्षको भूमिकामा छु, बेन्चमा छु, प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न, ऊ त त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा चाहिँ त्यस्तो गरेको मैले पाएँ
1: भनेको। तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति सयमा 100% नै परेनन् अथवा केही केही चाहिँ परे?
0: यस्तो छ, 100% जम्मा कति छ त भन्दा 5% चाहिँ मलाई त्यो आउँछ होइन, त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्रै, यो अहिलेको समयमा मात्रै, योभन्दा अगाडि त झन् जिरो थियो, एकदमै सुना नहुने, किनकि दिए पनि हुन्छ नदिए, यिनीहरू किन काम लाग्छन् हामीलाई, कहिले पनि काम हाम्रो लागि केही पनि हुन्छ, हामी सत्तामा जान्छौँ न हामी मन्त्री हुन्छौँ होइन, त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले, किनकि म यहाँभित्र आइसकेपछि हामी एउटै हौ, हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त, हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ, जनताहरू पनि त छन् नि, कि मेरो छुट्टै मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन, त समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन, उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ, अनि त्यो हिसाबले चाहिँ यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही नै छ।
1: सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु,
0: हजुर,
1: सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ सांसद?
0: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो। सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन। सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन। हामीलाई घाटै भइरहेको अवस्था छ, त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ। त्यसमा चाहिँ अब यस्तो पनि छ, यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ, यहाँ दुईटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन।
1: अनि संसद प्रदेशसभासँगै प्रदेशसभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्,
0: हजुर,
1: र तपाईँ लेखा समितिमा हुनुहुन्छ,
0: हजुर।
1: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ, कस्तो हुँदो रहेछ संसदीय समितिको कामकाज?
0: समिति चाहिँ एकदमै महत्वपूर्ण, यो चाहिँ एउटा मिनी पार्लियामेन्ट भन्ने हो, यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ होइन, त्यहाँ हुन्छ। त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरिरहेका छौँ यहाँ होइन। ती कुराहरू त्यहाँबाट त्यहाँको बजेट कहाँ कति गएको छ भनेर त प्रश्न रूपमा मलाई त अहिले जानकारी भइसक्यो। म सुरुवातीदेखि म त्यसैमा छु, हामी किन बेरुजु पैसा कहाँ गयो, यस्तै भ्रष्टाचार, यो मन्त्रालय यति भ्रष्टाचार होइन, यो कर्मचारी नाम सहितको छ कि त्यहाँ, त्यो बेरुजुको हामीले विशेष गरेर हामी बेरुजु घटाउने शून्यमा ल्याउने हाम्रो चाहिँ एउटा परिकल्पना छ। त्यसलाई चाहिँ सक्दो हामी समितिको सभापतिले पनि असाध्यै राम्रो रोल खेल्नु भएको छ, भूमिका उहाँको पनि असाध्यै राम्रो छ। त्यो कुरालाई चाहिँ जति पनि हामीले चाहिँ त्यो प्रतिवेदनहरू पाइरहेका छौँ कहाँ के भएको छ, ती विषयहरूलाई चाहिँ सम्बन्धित निकाय जुन ठाउँबाट आएको छ त्यो ठाउँले त्यसलाई चाहिँ राम्रोसँग निगरानी गरिदिनु पर्यो। अनि यहाँ लापरवाही बढी छ यहाँ होइन,
1: समितिले निर्देशन दिने यस्तो नगर्नु भनेर भन्छ कि भन्दा
0: अब यस्तो हो, यही कुरा चाहिँ हिजोको दिनमा यो निर्देशन कडा निर्देशन नगएको हुनाले बेरुजु चाहिँ करोडौंको हिसाबमा छ होइन। त्यही त्यो कारण कोही त जान अन्जानमा पनि बेरुजु आएको छ त्यो चाहिँ, अनि अब के भन्छ ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ, त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ। तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन, त्यो कुरा देखिएको छ। रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ। अहिले पनि हाम्रो बैठक हो, हिजो भोलि पनि छ, जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ। कर्णाली प्रदेशमा प्रष्ट एकदमै न्यून गराउनुपर्छ, मन्त्रालयहरूमा जति पनि बेरोजगार छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ, त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ। त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ। अहिले हामीले अबको पनि अब बैठकहरू सुरु भइरहेको छ यो चरणमा पनि, त्यो पनि के भइरहेको छ भने हामीले चाहिँ माग गरिरहेका छौँ।
1: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवाला निकायले कतिको मान्दा रहेछन्?
0: यस्तो छ, अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ यहाँ चाहिँ, एकले अर्कालाई नमान्ने, एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ। तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त, समितिले चाहिँ यो काम गर्छ हामीले पनि गर्न सक्छौँ, हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाज उठाउन जान सक्छौँ, हामी त्यहाँ ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेका छौँ, हामी जान्छौँ, हामीले कारवाही गर्ने ठाउँमा कारवाही गर्ने भनेर हामीले भइसकेको छ।
1: अनुगमन पनि
0: एकदमै अब सुरुवाती हुँदैछ, अनुगमन हुन्छ। अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरोजी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ। यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरोजीहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कारवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ।
1: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेश सभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो, यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिकै राम्रो
0: यस्तो रहेछ? समितिमा त्यस्तो पक्षपात चाहिँ छैन, सबैजना हामी एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ, त्यो मैले देखेँ। तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त, मैले पनि त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त. अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू, अब हामीले हेर्ने हुन्छ, हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन त्यहाँ, जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि त्यो चाहिँ भइरहेको छ. तैपनि ठिक छ, म सकारात्मक नै मान्छु, त्यो मेरो मात्रै कमजोरी हो, त्यो मैले मेरो मनमा लागेको कुरा भनेको, तर हाम्रो पनि कमजोरी हो, म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई. मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त. मेरो भूमिका भएपछि त म बोल्नु भन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो मैले. म चाहिँ यो कुरा चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ. तर राम्रो छ लेखा समिति, मलाई अरू अन्य समितिको चेरफेरमा त म भन्न सक्दैन. लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ, त्यो पूर्ण पनि हुन्छ. यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो. हामीले धेरै कुरामा चाहिँ हामीले सुन्ने के भन्छ बेरोजगारी पनि हामीले ल्याउन सक्छौँ.
1: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन्.
0: हजुर,
1: यो लेखा समितिले जनताहरूबाट केही सुझाव, तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौं भनेर, त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन, अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन?
0: त्यो त हाम्रो छैन. अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था छ, त्यो खालको हाम्रो हामीमा त्यो विकास भइसकेका छैन.
1: त्यो प्रतिवेदन अथवा केही विषय आयो भने छलफल गरे त्यसपछि सक्यो.
0: प्रतिवेदनमै हामी हुन्छौँ, जति पनि एकदम मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौँ. त्यो प्रतिवेदनमा भएका कुराहरूलाई हामीले हेर्ने हो, त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन, त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामीले त्यो चाहिँ काम चाहिँ गर्छौँ हामीले.
1: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन.
0: हजुर,
1: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको, कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो. पौनी चार वर्ष भन्दा अगाडिको सन्तोष हिसाही र पौनी चार वर्षपछिको सन्तोष हिसाहीको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो चाहिँ पुग्यो, यो भयो, प्राप्त भयो, बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ हजुरलाई?
0: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन. त्यसरी हेर्नु पर्दा, मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन, ममा धेरै विकास भएको छ. त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषीले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो. उनीहरूलाई के चाहिएको छ भन्ने त्यो निडको कुराहरू छ नि त त्यहाँ, त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि त मलाई हरेक क्षेत्रमा शिक्षा, स्वास्थ्य होइन, पूर्वाधारका कुराहरू छन् होइन, अन्य कृषिका कुराहरू, धेरै कुराहरू छन्, जनताकै कुराहरू छन् होइन. यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ, यो आवश्यकता हुने कुरा मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त. अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भएँ. हिजो म चाहिँ मलाई भने पनि मैले देखे पनि मैले भोगे पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन, तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु कि मैले चाहिँ विकास ठुला ठुला विकासहरूको कुराहरू नदिनु मैले त्यहाँसम्म त म पुगेँ नि त. मलाई विश्वास गर्ने बाटो मैले बनाउन सकेँ. आज सन्तोषी साईसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त्यो वातावरण त सिर्जना भयो. मेरो लागि त खुसीको कुरा हो त्यो, उपलब्धि मान्नुपर्छ त्यो कुरालाई. मैले भोलि म सांसद रहँला नरहँला होइन, तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिँ मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन्, मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिरहनेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु, प्रतिबद्धता गर्न चाहन्छु. म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु, किनभने मलाई यति धेरै कुराहरूको जानकार भयो अहिले विकास के हो होइन यी कुराहरू बुझ्ने मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू, एकदमै धन्यवाद भन्न चाहन्छु कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो। त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ। नसिके, अभ्यास नलिएसम्म, नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ। हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ, होइन केही कुराहरू गरेका हुन्छौँ, तर यो महत्वपूर्ण ठाउँ हो। यो महत्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि होइन नियम कानुनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको समन एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो यो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनुपर्छ। त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ।
1: समयको लागि कुराङ्गीलाई धेरै धन्यवाद मानिन्छ।
0: एकदमै थ्याङ्क यू, हजुरलाई पनि धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। आफ्ना मनमा लागेका आफ्ना बगिएका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो र आज मैले सिआइएनलाई चाहिँ सिआइएन हजुरसँग एउटा हजुर समक्ष मैले आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि असाध्यै खुसी छु, म आभारी पनि छु। हजुरलाई एकदमै धेरै धन्यवाद, हजुरको सपरिवारलाई धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद। यो सँगै संवाद श्रृंखला हेलो सांसदको समय आजलाई सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: मनपरी पक्राउ गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दल र जेएनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै माजिद अन्सारी, नहेन्द्र खड्का, सरिस्मा थापा लगायत युवामाथि भएको कुटपिट र पक्राउलाई अत्यन्त चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय घटना भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नागरिकमाथि भएको हरी हस्तक्षेपको छानबिन गर्न माग गर्नुभयो। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि विज्ञप्ति जारी गर्दै राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपिट तथा धर प्रकरणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।
2: यसैबीच जेएनजी मुभमेन्ट एलायन्सले हिजो विज्ञप्ति निकालेर प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र मानव अधिकार विरूद्ध भएको दावी गरेको छ। प्रभावित नागरिकको अवस्था अनुगमन गर्ने, मानव सहयोग गर्ने वा राज्यका काम कारवाही बारे प्रश्न उठाउने कार्य अपराध नभएको संस्थाको भनाइ छ। एलायन्सका अनुसार प्राप्त वैकल्पिक आवास र व्यवस्था बिना नै विस्थापित गरिएका सुकुम्बासीलाई वर्षाका कारण समस्यामा परेपछि उनीहरूको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले अभद्र व्यवहार, गाली ग्लोज र कुटपिट गरेको थियो। साथै कुनै स्पष्ट कानूनी आधार वा पक्राउ पुर्जी बिना एलायन्सका प्रतिनिधि माजिद अन्सारी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप पनि लगाइएको छ। संस्थाले घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानून अनुसार कार्यवाही गर्न तथा पक्राउ परेका सबैलाई बिना शर्त रिहाई गर्न सरकारसँग माग समेत गरेको छ।
1: आत्मदाह प्रयास गरेका सर्लाहीका 35 वर्षीय विवेक मण्डलको किर्तिपुर स्थित वर्ण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। मण्डललाई अस्ति नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याएर साँझ करिब 7:30 बजे किर्तिपुर वर्ण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार मण्डलको अवस्था अझै चिन्ताजनक रहेकाले सघन उपचार जारी छ। यसैबीच जलनमा परेको मानिसको तुरन्तै प्राथमिक उपचार गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ। सेयायनसँग कुरा गर्दै उहाँले भन्नुभयो,
3: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप, ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ। त्यसलाई स्टप, ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनुपर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो। अब त्यसपछिको अब अस्पताल पुगेपछिको उपचार चाहिँ अब यो जलन कति छ भन्ने कुरामा भर पर्छ। जस्तो कि अब जिउको 20% भन्दा कम जलेको छ भने त्यस्तोलाई हामी सामान्य जलन अथवा माइनर बर्न्स भन्छौँ। त्योभन्दा बढी छ भने हामी त्यसलाई चाहिँ मेजर बर्न्स अथवा गम्भीर जलन भनेर भन्छौँ। गम्भीर जलन भएको बिरामीहरूको पोलेको ठाउँमा मात्रै असर नपरी जिउको अन्य अङ्गहरूमा पनि असर पर्न जाने हुनाले गर्दाखेरि उहाँहरूलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ। सुरुको 24 घण्टा उहाँहरूलाई धेरै मात्रामा सलाइन पानी दिनुपर्ने हुन्छ। जल वियोजनको सम्भावना एकदमै धेरै हुन्छ, त्यस कारणले थुप्रै सलाइन पानी हामीले दिनुपर्ने हुन्छ। अनि त्यस पछाडिको उपचार चाहिँ हामीले अब घाउ कति गहिरो छ त्यो अनुसार हामीले छाला प्रत्यारोपण गर्नुपर्ने नपर्ने त्यसरी गर्नुपर्ने हुन्छ।
2: यसैबीच नगर प्रहरी संघको विवादपछि आत्मदाह गरेका युवा घनिष्ठ नेपालीको परिवार र राइट स्वेरिङ समुदायले सरकारसँग छ बुधे माग पेश गरेका छन्। हिजो मुगुवासी स्थानीय तथा राइट स्वेरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग औपचारिक वार्ता गर्न सात सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ। पीड़ित पक्षले घनिष्ठ नेपालीले आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न समेत उनीहरूले माग गरेका छन्। त्यस्तै गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइट श्रमिक सहित घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको रोजगारी, छोराछोरीको उच्च शिक्षा सम्मको खर्च र पालन पोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरिएको छ। यसैगरी नेपालमा संचालनमा रहेका स्वदेशी तथा विदेशी राइट स्वेरिङ एपलाई नियमन गर्ने स्पष्ट कानून बनाउन, अन्तर्राष्ट्रिय संगठनका सम्बन्धित महासन्धिहरू कार्यान्वयन गर्न तथा त्रिपुरेश्वर स्थित आत्मदाह प्रयास भएको स्थानलाई शहीद गणेश नेपाली चोक नामाकरण गर्न पनि सरकारसँग उनीहरूले माग गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
1: जसरी हुन्छ उसलाई अलमा ल्याउनुपर्छ र अलमा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
2: रासायनिक मलको माग बढ्दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै बर्दियामा किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर।

0: स्कूल पाटनढोका ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: नगर प्रहरीसँगको विवाद। प्रशासनले आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग वार्ता गर्न प्रशासनले 4 बुधे प्रस्ताव अघि सारेको छ। परिवार र सरकार बीच सहमति खोज्ने प्रयास स्वरूप ती प्रस्तावहरू अघि सारिएको हो। प्रस्ताव अनुसार गणेश नेपालीको परिवारलाई प्रचलित कानून बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था मिलाउन पहल गरिने, छोराछोरीको शिक्षाको जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक समन्वय गरिने तथा घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिएको समितिले कानून अनुसार अनुसन्धान अघि बढ़ाउने उल्लेख गरिएको छ। यद्यपि परिवार र कार्य आन्दोलनरत पक्षले आफ्ना 6 बुधे माग पूरा नभएसम्म सब नबुझ्ने अडान कायम राखेका छन्।
2: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको माग बढ़दै जाँदा आपूर्तिमा चुनौती देखिएको बताउनु भएको छ। उहाँले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको भनी स्पष्ट पार्नु भएको छ। हिजो चितवनको खैरहनीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस वर्ष विगतका वर्षभन्दा बढ़ी रासायनिक मल आयात गरिएको जानकारी दिँदै प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण रोपाई अघि सबै किसानसम्म मल पुर्याउन नसकिएको बताउनुभयो। उहाँका अनुसार नयाँ लटको रासायनिक मल साउन 1 गतेदेखि आयात शुरू गरिनेछ। मल बन्दरगाहमा पुगिसकेको र छिटै देशभर वितरण गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले आगामी दिनमा स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय गरेर क्यालेण्डर अनुसार व्यवस्थित रूपमा मल वितरण गरिने बताउनुभयो। साथै किसानको गुनासो र जानकारीका लागि टोल फ्री नम्बर पनि संचालनमा ल्याइएको उहाँले बताउनुभयो। सरकारले चालू आर्थिक वर्षमा देशभर 5,50,000 मेट्रिक टन रासायनिक मल पठाइसकेको जानकारी दिँदै उहाँले खेती प्रणाली विस्तारसँगै मलको माग बढ़ेकाले माग अनुसार आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
3: बर्दियाको राजापुर नगरपालिकाले 50% अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्री वितरण गरिएको हो। किसानलाई 70 वटा पावर ट्रिलर, 30 वटा विद्युत मोटर, 7 वटा मिनी ट्रिलर, 10 वटा दाना बनाउने मेसिन, 3 वटा ई लोडर र 60 वटा सिंचाईका लागि पाइप वितरण गरिएको छ। किसानहरूको माग अनुसार 50% अनुदानमा कृषि सामग्री वितरण गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो। राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले कृषिमा आधुनिकरण प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढ़ाइँदै उत्पादन वृद्धि तथा कृषकको आय स्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ।
2: सर्लाहीका मिटर ब्याज पीड़ितहरूले न्यायको माग गर्दै थालेको पैदल यात्राको आज चौथो दिन उनीहरूको यात्रा जारी छ। तेस्रो दिन हिजोसम्म उनीहरू सर्लाहीको लालबन्दी कटेका छन्। पीड़ितहरूले असार 25 धनुषाको तीरहुतिया गाछीबाट काठमाण्डुतर्फ पैदल यात्रा शुरू गरेका थिए। उनीहरूका अनुसार सरकारले मिटर ब्याज पीड़ितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए पनि अझै समस्या समाधान नभएकाले काठमाण्डुसम्मै पुगेर आफ्नो आवाज उठाउने निर्णय गरेका हुन्। गएराति लालबन्दीमै विश्राम गरेका उनीहरूले आज बिहान फेरि काठमाण्डुतर्फ यात्रा अघि बढ़ने बताएका छन्। पीड़ितहरूले दोषीमाथि कड़ा कार्यवाही, पीड़ितलाई न्याय र मिटर ब्याजको समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको पैदल यात्रा काठमाण्डु पुगेर सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित जारी रहने बताइएको छ।
3: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व सचिव इन्जिनियर अर्जुन जङ थापाले यसमा भू प्राविधिक जटिलता, आधुनिक भेन्टिलेटर, सीसीटीभी त आपतकालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग हुने बताउनुभयो। नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ। यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभर समेत शुरूआत गरेको छ भने यसमा आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको समेत उहाँले बताउनु भएको छ। यो सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी अवस्थामा राखिएको बताइएको छ।
2: मौसम पूर्वानुमान महाशाखाले आज आइतबार र भोलि सोमबार देशका अधिकांश

0: उच्च स्थानमा पानी पर्ने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यतया बादल लाग्नेछ। पहाड़ी भूभागका धेरै स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी पर्ने क्रम जारी रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको तथा तराईका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोलि पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास पहिरो जोखिम भएका क्षेत्र र डुबान हुने स्थानका वासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
1: पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको तथा केही जग्गा अल्पत्र अवस्थामा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। पशुपति क्षेत्रको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका अनुसार कोषका नाममा देशभर 18,382 रोपनी भन्दा बढ़ी जग्गा रहेको छ। तीमध्ये काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरी लगायतका जिल्लाका धेरै जग्गा अवैध रूपमा भोगचलनमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। समितिले चावेल, गोपीकृष्ण क्षेत्र, बालाजु, गोलढुंगा र सिन्धुपाल्चोकका सयौं रोपनी जग्गा कोषको मातहतमा ल्याउन तत्काल छानबिन गरी कानूनी प्रक्रिया अघि बढ़ाउन सिफारिश गरेको छ। समितिका संयोजक तथा कोषका पूर्व सदस्य सचिव डाक्टर मिलन कुमार थापाले भूमाफियाको कब्जा र तत्कालीन राजनैतिक दबावका कारण सबै जग्गा संरक्षण गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार केही जग्गा फिर्ता ल्याइए पनि अझै धेरै जग्गाको संरक्षण हुन बाँकी छ। प्रतिवेदन अनुसार 1161 रोपनी भन्दा बढ़ी जग्गा 79 वर्षका लागि सम्झौता मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सलाई प्रदान गरिएको छ भने तारा गाउँ रेजेन्सी होटलको पनि 17 रोपनी जग्गा भोगचलन गरिएको उल्लेख गरिएको छ।
0: हुम्लामा करिब 300 वर्ष पहिलेदेखि स्थानीय जातको धान खेती हुँदै आएको छ। हुम्लामा विशेष गरी झिनुवा, अनदी र जुम्ली मार्सी मुख्य रैथाने धान बाली भएको र यसको खेती पुस्तौंदेखि निरन्तर चलिरहेको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। उहाँका अनुसार हुम्लाका अन्य रैथाने धान बालीका जातमा जुगे, दुधे, धैनाले, धोको, कालो, लुम्सेरो, खच्चे र रतनपुरे रहेका छन् र यसको खेती हाल जिल्लाका धान उत्पादन हुने बस्तीहरूमा भइरहेको छ। सिंचाईको अभाव, कम मेहनत र खेती किसानीमा कम रूचिका कारण धान बालीको उत्पादनमा केही कमी आए पनि समग्रमा उत्पादन राम्रै हुने गरेको उहाँले जानकारी दिनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। भियतनामको समुद्री टापुमा भारतीय पर्यटकहरूको एउटा समूह सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको छ। सो डुंगामा 32 जना पर्यटक रहेको र केही चालक दलका सदस्य र फ्लाइट एजेन्सी सवार उक्त स्पीड बोट पल्टिएको थियो। दुर्घटनामा परेका 23 जनालाई उद्धार गरी किनारमा ल्याइएको छ। यसैबीच भारतको दक्षिण राज्य केरलामा पहिरो जाँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। पछिल्लो उद्धार प्रयासपछि एकजना अझै बेपत्ता छन्। अधिकारीहरूका अनुसार लम्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने पुल नजिक पहिरो गएको हो। शक्तिशाली टाइफुन बाबी नामको आधीका कारण चीनमा ठूलो मानिसहरू व्यापक रूपमा प्रभावित बनेका छन्। जापानको दक्षिण पश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक रूपमा प्रभाव परेको छ। चीनमा 9,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौं घरहरू विद्युतविहीन बनेका छन्। यसै साथ चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको मौसमी अवस्थाका कारण कम्तीमा 39 जनाको मृत्यु भएको छ भने दर्जौं नदीमा बाढ़ी आएको छ भने एउटा जलाशयको बाँध पनि फुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: आज खबरमा अब खेल खबर। फिफा विश्वकपमा नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गर्दै इंल्याण्ड विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। आज बिहान सम्पन्न खेलमा दुवै टोलीबीच निकै प्रतिस्पर्धा भएको थियो। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा टुंगिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इंल्याण्डले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलमा पहिलो अग्रता नर्वेले लिएको थियो। अहिले साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल केही बेरमा शुरू हुनेछ। सेमी फाइनलमा पुग्न दुवै टोलीबीच कड़ा प्रतिस्पर्धा हुनेछ। बागमती प्रदेश स्तरीय मेयर कप महिला तथा पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ विधानचोक गाउँपालिकाले उपाधि जितेका छन्। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हिजो जावलाखेल स्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरूषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महाकाल गाउँपालिकालाई 3-0 सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। ललितपुरले महाकाललाई 25-20 हरायो। पुरूषतर्फ माडी नगरपालिका तेस्रो भएको छ। महिलातर्फ विधानचोक गाउँपालिकाले काठमाडौँ महानगरलाई 3-1 सेटमा पराजित गर्दै उपाधि जितेको हो।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञको सुझाव, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डिटिएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब आत्मदाहको घटना कम गर्न मानसिक स्वास्थ्य परामर्शको प्रसंग। पछिल्लो समय नेपाल आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरू बताउँछन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी सहयोग गर्न कसरी रोक्न सक्छन्? हामीले मनोविमर्शकर्ता आसमा अर्यालसँग कुराकानी गरेका छौं।
4: स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिलेबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
5: जस्तो हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
4: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
2: मनोविमर्शकर्ता आसमा अर्यालसँग यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: गणेश नेपालीका परिवारद्वारा सरकारसँग 6 बुधे माग पूरा नभई सब नबुझ्ने परिवारको अडान, सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना।
2: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनैतिक दल र जेएनजी मुभमेन्ट एयरलाइन्सको आपत्ति, छानबिन र कार्यवाहीको माग, मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी, पशुपति क्षेत्रको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको दावी।
3: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो, 11 महिनामै 1,18,00,00,000 रूपियाँको निर्यात। रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै, वर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण।
2: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु। भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो। चीनमा बाबी नामको आधीका कारण 9,00,000 मानिस विस्थापित।
3: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश, नर्वे 2-1 पराजित। अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समय संचार माध्यममा एकै प्रकारका समाचारहरू सुनिने गरेका छन्। अगाडि एउटा ठूलो टीभी जस्तो देखिने वस्तु छ र एकजना व्यक्तिले समाचार हेर्दै गरेको जस्तो देखिन्छ। त्यहाँ समाचार वाचिकाले समाचार भन्दै गर्दा समाचारका हेडलाइनहरू राखिएको छ। त्यहाँ लेखिएको छ आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते र तल यस्तो लेखिएको छ। समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी।
3: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: अराजकताको रूपमा त्यसले त्यो प्रतिस्थापन भएको छ र त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी अब फेरि उनीहरूले नै सरकार चलाउने भएपछि त त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी राजनीतिकरण गर्ने, कसरी त्यसलाई फेरि मुलुकको रूपान्तरणमा चाहिँ प्रयोग गर्ने, कसरी हाम्रो संरचनात्मक चाहिँ विकासमा त्यसलाई प्रयोग गर्ने भन्ने चाहिँ रचनात्मक कामको जरुरी थियो। तर त्यो आम अराजकतालाई उनीहरूले आफ्नो सबभन्दा ठूलो चाहिँ विजयको चाहिँ रूपमा चाहिँ उनीहरूले बुझे।
3: तपाईँको भनाइ छ सरकारसँग डेस्टिनेसन छैन, त्यसो भए भद्रकोल तरिकाले चाहिँ अगाडि बढ्दैन।
2: हो, त्यो पक्कै पनि छैन, तर उनीहरूकै आफ्नै पार्टीभित्र पनि त्यो आलोचना सुरु भएको छ। त्यो आलोचना मात्रै छैन, त्यहाँ चाहिँ विभिन्न ढङ्गका गुटबन्दीहरू पनि छन्, त्यो त्यहाँ चाहिँ राजनीतिक महत्वाकांक्षाहरू पनि छन् र तर त्यो महत्वाकांक्षालाई चाहिँ महत्वाकांक्षा नराम्रो नै हुन्छ भन्ने होइन, कहिलेकाहीँ महत्वाकांक्षाले धेरै राम्रो परिणाम पनि दिन्छ, तर त्यो महत्वाकांक्षालाई सम्हाल्न सक्ने व्यवस्थापकीय कौशल चाहिँ त्यो पार्टीभित्र छैन। त्यस कारणले अहिले चाहिँ वास्तवमा उनीहरूले चाहिँ काम गर्ने जुन तौर तरिका हो त्यो चाहिँ उनीहरूलाई आफैलाई पनि सन्तोष नलाग्ने खालको चाहिँ त्यो भागदौड, मैले त भागदौड मचेको देख्छु त्यो पार्टीभित्र, त्यो दलभित्र, उनीहरूको चाहिँ संसदीय चाहिँ दलमा एक प्रकारको चाहिँ भागदौड छ। त्यो डेस्टिनेसन कतै पनि छैन, गन्तव्य बिनाको चाहिँ भागदौड त के हुन्छ भन्दाखेरि अराजकतामा अभिव्यक्त हुन्छ। त्यसमाले त्यो गन्तव्य विहीन त्यो भागदौड जुन छ त्यसलाई उनीहरूले काम भनिरहेछन् के, तर पछि थाक्छ, भागदौड मचिएपछि त के हुन्छ मान्छे थाक्छ, अनि त्यो थाकिसकेपछि अरू राजनीतिक दलहरूको आलोचना तीव्र रूपमा त्यो बेला हुने हो। त्यस कारणले मलाई चाहिँ यो भागदौड मचाउन भन्दा पनि परिणाम निकाल्नमा उनीहरूको ध्यान जान्छ होला भन्ने मलाई लागेको थियो, तर उनीहरूले त्यो टिमै बनाउन सकेन। त्यो सल्लाहकारको त्यो एउटा राम लामो चाहिँ एउटा विश्वसनीयता आर्जन गरेको समूहसँग त्यसले काम गर्नै सकेन।
3: तपाईँले भन्न खोज्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एकले अर्काको विश्वास मानिरहेको छैन, होइन, एकले अर्काको विश्वास पनि गरि नरहेको एउटा परिस्थिति छ। जस्तो अहिले राष्ट्रिय महाधिवेशनले एउटा विधान पारित गरेको छ, प्रधानमन्त्रीमाथि नत्थी लगाइएको छ, अब संसदीय दलको नेतालाई सभापतिले फिर्ता बोलाउन सक्नेछ चाह्यो भने भन्दाखेरि यसमा पनि एक किसिमको कन्ट्राडिक्सन शुरू भएको भन्ने कुरा आएको छ भन्दा पार्टीभित्र पनि एकले अर्काको विश्वास छैन त्यसो भए?
2: त्यो त छँदै छैन नि पार्टीभित्र। हिजो पनि के हो भने नेपालमा संसदीय दल र प्रधानमन्त्रीको, संसदीय दलको नेता र प्रधानमन्त्रीको बीचमा चाहिँ समन्वय नभएका कारणले गर्दाखेरि राजनीतिक दलभित्र धेरै प्रकारको चाहिँ झगडा, धेरै प्रकारको चाहिँ मनमुटाव र धेरै प्रकारका कचिङ्गलहरू हुन्थे र पार्टी विभाजनसम्म पुग्थे। र अहिले पनि सरकारले चाहिँ पार्टी नियन्त्रण गर्ने, पार्टीले सरकार नियन्त्रण गर्ने टाइपको जुन चाहिँ एउटा अघोषित एउटा खालको चाहिँ युद्ध द्वन्द्व देखिन्छ, त्यहाँ युद्ध त नभनौ द्वन्द्व देखिन्छ। त्यो द्वन्द्वले के गर्छ भन्दाखेरि संसद यो त भद्दा प्रकारको जुन चाहिँ सभापतिले चाह्यो भने प्रधानमन्त्रीलाई चाहिँ फर्काउने भन्ने होइन, वास्तवमा संसदीय दल त्यसलाई पनि प्रधानमन्त्रीलाई चाहिँ फिर्ता बोलाउन सक्ने अधिकार चाहिँ संसदीय दलभित्र हुन्छ, त्यो सभापतिमा हुने होइन र त्यस्तो बनाउनु पनि हुँदैन। त्यो त धेरै नै निरङ्कुशता भयो, तर
3: त्यो बनाइयो नि त
2: परोक्ष रूपमा, त्यही नै थियो यसभन्दा अगाडि पनि अरू दलहरूको पनि परोक्ष रूपमा के हो भने पार्टी अध्यक्षले चाह्यो भने प्रधानमन्त्री अर्कोलाई हुन दिँदैन थियो, त्यो उसले चाहिँ कहिले पनि त्यो दुईटा अभ्यास हुँदाखेरि चाहिँ पार्टी विभाजन भएको छ।
3: यसको मतलब रवि लामिछानेजीले चाहिँ किन महसुस गर्नुभयो होला, हिजो चाहिँ यो अवस्था थिएन होइन, उहाँको यो अहिले चाहिँ यो विधानमा ल्याइयो भन्दा यो किन महसुस भयो होला?
2: अनि त्यो पार्टीभित्र तपाईँ भोलि त्यो शक्ति सङ्घर्ष चाहिँ त्यो पार्टीभित्र छँदै नै छ, किनकि अरू पार्टी जस्तो त होइन त्यो, किनकि अरू पार्टीहरूको एउटा लामो इतिहास हुन्छ, त्यो इतिहासले गर्दाखेरि कतिपय नेताहरूले आफ्नो सीमा र आफ्नो क्षमतालाई आफैले नै व्यवस्थापन गरिसकेका हुन्छ र ऊ भित्रैदेखि जो जहाँ हुँदैन त्यो भएन भने उसले चाहिँ संसदीय दलमा दावी पेश गर्छ र नेपालका वामपन्थी दलहरूमा त्यो एक दलीय चाहिँ तानाशाही जुन चाहिँ सोच हो त्यो सोचले गर्दाखेरि त्यहाँ अरूले चाहिँ कुराहरू उठाउन विरोध गर्न त्यो कठिन छ। तैपनि त्यहाँभित्र कठिन भए पनि त्यो विरोधको स्वरहरू थिए र त्यो स्वर विरोधको स्वर अलिकति ठूलो हुनासाथ त्यहाँ चाहिँ पार्टी विभाजनमा जान्छ। तर नेपाली कंग्रेसभित्र त थुप्रै नेताहरूले संसदीय दलको नेतामा आफ्नो दावीहरू प्रस्तुत गर्ने, निर्वाचन गर्ने त्यो छँदैछ, तर अब राष्ट्रपा जस्तो भर्खरै आएको पार्टीमा त्यहाँ निर्वाचन गरेर कुनै परिणाम चाहिँ सुखद आउनुभन्दा पनि त्यो पार्टीभित्र कचिङ्गल मात्रै हुने सम्भावना छ. अहिले तपाईँ उनीहरूको महाधिवेशनमै देख्नुभयो, त्यो महाधिवेशनमा चाहिँ त्यो कुनै पनि मान्छेलाई उत्साह नै प्रदान गरेन, किनकि उनीहरूले त्यसलाई चाहिँ निर्वाध रूपमा त्यो एउटा कि त चाहिँ उनीहरू पुरै चाहिँ लोकतान्त्रिक तरिकाले त्यो महाधिवेशन सम्पन्न गर्नु पर्थ्यो, या त सबै पदहरूमा उनीहरूले चाहिँ एक प्रकारको त्यो तानासाई नै भए पनि उनीहरूले चाहिँ एकमत भएर जानु पर्थ्यो. त्यो हुन सकेको भए चाहिँ त्यसले चाहिँ एउटा खालको चाहिँ केही मान्छेलाई चाहिँ एकमत हुँदाखेरिको उत्साह हुन्थ्यो, र केही मान्छेहरू चाहिँ धेरैलाई के हुन्थ्यो भने निर्वाध रूपमा निर्वाचनमा चाहिँ भाग लिएर आफूले चाहिँ निर्वाचनमा हारेको अथवा जितेको त्यो सन्देश लिएर उनीहरू फर्किन पाएको भए त्यसले उत्साह दिने हो. तर त्यहाँ त कस्तो भइदियो भने पुरै चाहिँ त्यो सभापतिले चाहिँ पार्टी सम्पूर्ण रूपमा कब्जा गर्ने, सरकार चाहिँ बालेन्द्रले पूर्ण रूपमा कब्जा गर्ने, र त्यो दुईटाले दुईटा चिजहरू कब्जा गर्दा त भोलि संसदीय दलभित्र त्यसका चाहिँ जुन बाछिटाहरू हुन् त्यो द्वन्द्वका बाछिटाहरू संसदीय दलमा प्रवेश गरे भने मलाई लाग्छ उनीहरूको चाहिँ व्यवस्थापकीय कौशल हामीले देखिसक्यौँ, त्यस कारणले उनीहरूको व्यवस्थापनबाट बाहिर जान्छ त्यो कुरा, त्यो देखिरहेछ.
3: तर अहिले चाहिँ जस्तो कामहरू भइरहेको छ नि खनालजी, अब यहाँले चाहिँ नजिकबाट विश्लेषण पनि गर्नु भएको छ, यहाँ त जस्तो गृहमन्त्री माथि कैयन प्रश्नहरू उठे सुदन गुरुङमाथि, उनीमाथि छानबिन समिति बन्यो, फेरि उनीलाई नै फर्काउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति आयो, किनभने 283-82 जना सांसदहरू थिए राष्ट्रिय स्वतन्त्र पार्टीमा, अर्को काबिल भेटिएन. त्यसपछि उनले राजदरबार हत्याकाण्डको फाइल खोल्छु भने, निर्मला पन्तका फाइलहरू खोल्छु भने, त्यसपछि विभिन्न काण्डका फाइलहरू खोल्छु भने, तर ती फाइलहरू त खै अहिले कता छन्? तर उनको चाहिँ जुन किसिमको हिजो संसदमा बोलेको अभिव्यक्तिहरू थियो, हामीले गर्ने यही त हो नि, हामीलाई देशप्रतिको माया छ, हामीलाई चाहिँ त्यो अस्ति गणेश नेपालीले आत्मदाह गर्नुपर्ने स्थितिका बारेमा चाहिँ उहाँले रातभरि हामीले त्यहाँ गएर चाहिँ सरसह गरेका छौँदेखि लिएर अन्य कुराहरू भनौँ न, यो चिप कुराहरूमा चाहिँ उहाँ जुन तरिकाले प्रस्तुत भइरहनु भएको छ, यसले कहाँ पुर्याउँदैछ राष्ट्रलाई, मुलुकलाई, प्रशासनलाई, गृहलाई, विशेष गरी सरकारलाई?
2: मैले चाहिँ पटक पटक त्यही कुरा अब म दोहोऱ्याउन पनि चाहन्न, तर चाहिँ भएको के छ भन्नुहुन्छ भने अहिले यो सरकारको आलोचना र यो सरकारको काम गर्ने तरिकामा चाहिँ 50% चाहिँ आलोचनाहरू चाहिँ गृहमन्त्रीबाट नै सिर्जित छन्. र सवाल चाहिँ मुलुकको चाहिँ गृहमन्त्री कस्तो हुन्छ भन्ने कुरा त मैले धेरै पहिलेदेखि नै 75 वर्ष अगाडि जति बेला चाहिँ बीपी कोइराला यो देशको पहिलो गृहमन्त्री भए, एउटा चाहिँ प्रजातन्त्र आइसकेपछि तत्कालीन अवस्थामा, त्यसपछि 75 वर्षमा त हाम्रो राजनीति बीपीको जस्तो चिन्तन, बीपीको जस्तो सोच, बीपीको जस्तो चाहिँ साहित्यिक अनुरागी त्यस्तो मान्छे गृहमन्त्री भएको देशमा आज 75 वर्षपछि हुनुपर्ने त बीपी भन्दा उन्नत मान्छे थियो, तर भयो चाहिँ सुदन गुरुङ होइन. त्यसमाले सुदन
3: गुरुङ
2: तपाईँ चाहिँ सुदन गुरुङ गृहमन्त्री भइसकेपछि अब नेपालको कुनै पनि मान्छे अलिकति चाहिँ पढे लेखेको, अलिकति पनि चाहिँ राजनीतिलाई नजिकबाट बुझ्ने र राजनीतिलाई इज्जत पनि गर्ने मान्छे अब कोही पनि गृहमन्त्री हुन रुचि राख्दैन होला भन्ने मलाई लाग्छ. मन्त्री हुन पनि रुचि राख्दैन. अब नेपालको मन्त्रीहरूको जुन चाहिँ तपाईँ आजको जुन सेट तपाईँ देख्नुहुन्छ, त्यसले चाहिँ धेरैलाई अब नेपाली राजनीतिप्रति एउटा खालको विरक्ति भनौँ न, एउटा खालको चाहिँ त्यो आउला भन्ने मलाई लाग्छ. किनकि
3: राजनीति सुहाउने मान्छे थिएनन् उनी, होइन
2: होइन, नभएको होइन, मतलब हाम्रो राजनीति त्यस्तै गर्न लायक छ भनेर यो चाहिँ प्रमाणित गरेको हो कि. यो भन्दा उन्नत राजनीति नेपाललाई चाहिँदैन भने हो यो, किनकि हाम्रो जुन सामाजिक उन्माद मैले चाहिँ भन्छु, जति बेला नेपालका चाहिँ खास गरेर वामपन्थी र लोकतान्त्रिक शक्ति यी दुईटा शक्तिले समाजलाई भत्काएर जसरी चाहिँ राजनीति गर्ने एउटा खालको चाहिँ अभियान चलाएर त्यो समाज भत्किएको कुरा अलिअलि चाहिँ अहिले यिनै दलहरूले थामेका थिए भनौँ न, एक प्रकारको हामीलाई भ्रम थियो कि, एउटा विभ्रम उत्पन्न भएको थियो कि हाम्रो समाज इन्ट्याक्ट नै छ, किनकि हाम्रा दलहरूले त्यसलाई चाहिँ त्यो भत्किएको आफैले भत्काएका हुन्, त्यो भत्किएको समाजलाई थोरै मात्रामा पनि थोरै मात्रामा त्यसलाई चाहिँ भर्थेक गर्ने चाहिँ उनीहरूको साङ्गठनिक ढाँचा, उनीहरूले चाहिँ समाजसँग चाहिँ गरेको अन्तर्क्रिया र उनीहरूले समाजमा चुनावकै बेलामा मात्रै भए पनि समाजसँगको त्यो सामिप्यताले गर्दाखेरि हामीलाई के भ्रम पैदा भइरहेको थियो भने दलहरूले समाज भत्काएका होइनन्, तर त्यो समाज भत्काउन थालेको उनीहरूले 46 साल यता नै हो. 46 सालभन्दा अगाडि उनीहरूले चाहिँ खास गरेर लोकतन्त्रको लागि भनेर समाजमा गएर दिगो राजनीति गर्छौँ भने त्यो कुरा नेपाली जनताले पत्याए पनि र उनीहरूलाई चाहिँ त्यो खालको सुविधा पनि दिए, बेनिफिट पनि दिए, बेनिफिट लिए पनि उनीहरू, तर त्यो समाज भत्किएर दलको जुन टेको लगाएर हामीले अडाइराखेका थियौँ त्यो चाहिँ जेन्जी आन्दोलन भत्कायो। त्यसपछि समाज पागल भयो। अहिले त नेपाली समाज पागलहरूको समाज हो र पागल समाज भएको हुनाले यो पागलपनलाई अब कसरी हामीले अडाउने त न राजनीतिक दल छन् न समाज छ। त्यसकारणले यो जुन पागल बनाएर छोडिदिएको छ जेन्जी आन्दोलन पछि र त्यो त्यसको चाहिँ नेतृत्व गरेको जुन पंक्ति छ अहिले यसले चाहिँ नेपाली समाजको पागलपनलाई व्यवस्थापन गर्न सक्दैन किनभने त्यो यो चाहिँ आएको चाहिँ त्यही सामाजिक अराजकता र सामाजिक पागलपनबाट यो आएको छ। त्यस कारणले गर्दाखेरि यसले गर्ने त यस्तै नै हो होइन यहाँभन्दा बढी चाहिँ गर्छ भनेर तपाईँले त्यो ठान्दा पनि नठान्नुहोस् सोच्दा पनि नसोच्नुहोस् किनकि यसको प्रकृति त्यसै हुनाले यसको अध्ययन हुन्छ अलिकति सूक्ष्म रूपमा नेपालको चाहिँ सामाजिक आर्थिक राजनीतिक ढङ्गले चाहिँ लागेका अनुसन्धानकर्ताहरूले पनि गर्लान् तर अर्को गहिरो गरेर नेपाली मनोविज्ञान चाहिँ 24-25 गतेको आन्दोलनले कस्तो बनायो र नेपाली राजनीतिलाई कहाँ लग्यो भन्ने विषयमा चाहिँ राजनीति शास्त्रीहरूले गर्लान् त्यो कुरा। तर अहिले चाहिँ जुन तपाईँले भन्नुभयो यो चाहिँ हाम्रो चाहिँ सामाजिक उन्मादबाट जे कुरा आएको छ अब त्यसले त्यसले गर्ने त्यही नै हो त्यसको चरित्र पनि त्यही हो त्यसबाट धेरै अपेक्षा पनि गर्ने होइन मात्रै के हो भने यसले जति गहिरो गरेर भत्काउँदै जान्छ होइन त्यसलाई चाहिँ थाम्ने भनेको अब चाहिँ समाजका कसले हो त्यो त्यो गर्नुपर्ने के हो भन्दाखेरि यसभन्दा बढी धेरै भत्काउन चाहिँ नदिने हो खास होइन अब जति भत्कियो अब त्यो भत्किएकोमा राष्ट्रपाको अलिकति सिरियस तबका भनौँ न जसले अलिकति गम्भीरतापूर्वक राजनीति नै गर्न आएको थियो त्यो धेरै चिन्तित होला भन्ने मैले ठान्छु किनकि उसले यस्तो होला भन्ने चाहिँ उसले पनि कल्पना गरेका थिएन किनकि राष्ट्रपा पनि हिजोको चाहिँ जेन्जी आन्दोलन भन्दा अघिको राष्ट्रपा र पछिको राष्ट्रपामा आकाश जमिनको फरक छ किनकि हिजो राष्ट्रपाले राजनीति गर्दा जे सोच्थ्यो त्यो अहिले त्यो सोचबाट त्यो मुक्त छ अथवा त्यो सोच्ने उसको चाहिँ धरातल अर्कै भयो तर त्यो धरातलमा चाहिँ जुन जुन खालका मान्छेहरू अहिले यसको यसको चाहिँ सतहमा देखिन्छन् होइन त्यो सतहमा देखिने मान्छेहरूको जुन चाहिँ तरिका छ तौर तरिका छ त्यो तरिका त के हो भने त्यसलाई चाहिँ राजनीतिक पार्टीको रूपमा चाहिँ व्यवस्थापन गर्न नसकेका कारणले भएको हो। त्यस कारणले राष्ट्रपाको जुन पुरानो चरित्र छ होइन त्यो पुरानो चरित्र भनेको त्यो ग्यालेक्सी टेलिभिजन हो। अब त्यो ग्यालेक्सी टेलिभिजनको वरिपरिको जुन शक्ति हो त्यसले चाहिँ जसरी चाहिँ त्यसले ग्याल्बनाइज गरेका छ पार्टीलाई अब त्यो शक्ति यति सानो शक्ति हो त्यो त्यो सानो शक्तिले विशाल पार्टीलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने भयो। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने यो परिस्थितिलाई बुझ्न र यसलाई चाहिँ तदनुकूल लिएर जानको लागि राष्ट्रपाभित्रको आन्तरिक चालक शक्ति जुन हो त्यो आन्तरिक चालक शक्ति यति कमजोर छ कि उसले चाहिँ उस एउटा कुनै न कुनै प्रकारको अप्रियता त्यो सरकारको माध्यमबाट होला पार्टीको माध्यमबाट होला र भोलि चाहिँ जस्तै महानगरकै घटना तपाईँले जुन उजागर गर्नुभयो यस्तो खालको चाहिँ प्रिन्सिपल सेट गर्ने हिजो महानगर नै हो र बालनकै नेतृत्व हो किनकि जसरी चाहिँ नगर प्रहरी यति अराजक भएको थियो होइन जता पनि फालेको छ भाग त्यसले काम गर्ने तरिका तपाईँले हेर्नुभयो भने र त्यो तरिकाले चाहिँ जुन खालको चाहिँ एउटा अराजकता छ महान नगर प्रहरीको उसले चाहिँ यही कुरालाई पनि उसले धेरै ढङ्गले चाहिँ चार छ महिनाभित्र व्यवस्थित गर्न नसकिने होइन तपाईँ थाइल्यान्डमा पनि स्ट्रिट चाहिँ मार्केटहरू छन् राति चाहिँ मार्केट हुन्छ बिहान उठ्दाखेरि पुरै सडक चाहिँ चलिरहेको हुन्छ र मेन चाहिँ हाम्रो दरबार मार्ग जस्तोमा पनि उनीहरूले बनाएका छन् र नगरले मजासँग पैसा उठाएको छ तपाईँले स्क्वायर फिट तोकिदिनुहोस् समय तोकिदिनुहोस् त्यसपछि चाहिँ पुरै तपाईँ 9 बजेपछि चाहिँ पुरै चाहिँ दरबार मार्गमा पुतली सडकमा तपाईँले सडकमै चाहिँ पसल थाप्ने चाहिँ बनाइदिनुहोस् कहिले काहीँ छुट्टीको दिन चाहिँ एउटा एउटा क्षेत्रलाई चाहिँ तोकिदिनुहोस् त्यसमा चाहिँ
3: तर
2: यसले नगर प्रहरीले के जानेको छ पिट्न जानेको छ लुक्न जानेको छ असुली गर्न जानेको छ होइन त्यो चाहिँ मैले आजदेखि भने होइन
3: गणेश नेपालीहरूले आत्मदाह गर्नु परेको छ
2: तरिकै त्यही
3: होइन गणेश नेपालले आत्मदाह गर्नु परेको छ। अब ट्राफिकको शुल्कको विषयमा तपाईँहरूको भन्नु के छ जस्तो चाहिँ 5,000-50,000-1,00,000 चाहिँ ट्राफिक शुल्कको होइन जरिमाना थपडी बजाइरहेका छ मैले नागरिकहरू होइन तपाईँले देख्नु भएको छ नि त होइन
2: यहाँ 10,000 महिनाको 10,000 चाहिँ काम गर्ने मान्छे छ अनि त्यसलाई नियम लगाउँछु भनेर त्यसलाई हो यही हो उनीहरूले नजानेको भनेको के हो भने त्यही भएर विज्ञहरू राख्नुहोस् त विज्ञहरू पनि नेपाल बुझेको विज्ञ कुनै चाहिँ विदेश बुझेको विज्ञ र विदेशी चाहिँ विभिन्न नियोगहरूमा चाहिँ त्यो अरूले बनाएको प्लानलाई चाहिँ इम्प्लिमेन्ट गर्ने कारिन्दा अथवा चाहिँ त्यसलाई एउटा टेक्नोक्र्याट भन्छ होइन त्यो टेक्नोक्र्याटहरूलाई यहाँ विद्वान मान्ने चाहिँ हाम्रो मूर्खता किनभने हाम्रो शिक्षाकै स्तर नै त्यस्तै छ। त्यस कारणले त्यो टेक्नोक्र्याटहरूलाई चाहिँ विद्वान मान्दा टेक्नोक्र्याटहरूलाई चाहिँ एकाडेमिसियन मान्दा हामीले चाहिँ धेरै दुःख पाइसकेका छौँ. त्यसमाले नेपालले बुझेको एउटा नीति तपाईँले बनाउनुहुन्छ भने त्यो नीतिसँग जोडिएका धेरै पाटा पक्षहरू हुन्छन्. तपाईँ बाटोको अवस्था, हाम्रो ट्राफिक पुलिस, हाम्रो चाहिँ वर्क पर्मिट, हाम्रा गाडीहरूको चाहिँ अवस्था, तपाईँ चाहिँ पुराना 30 वर्ष पुराना गाडीहरूलाई नबनाइकन नक्कली लाइसेन्स लिएको चाहिँ 18 वर्षको ड्राइभरले भर्खरै ट्र्याक खोलेको ठाउँमा चाहिँ हो तपाईँले चाहिँ रोड पर्मिट दिनुभएको छ अनि त्यहाँ एक्सिडेन्ट नभएर के हुन्छ? यो त राज्यले मारेको हो. राज्यले यस्तो तरिकाले नागरिक मारिरहेछ. हिजो पनि जीप दुर्घटना भयो, अस्ति दुर्घटना भयो, दुर्घटना भएका भएछन्. त्यो त्यसको कारणहरू चाहिँ तपाईँले चाहिँ केही पनि गर्नुहुन्न. अनि नियम लगाएर मात्रै हुन्छ? एउटा नियम बनाउनका लागि चाहिँ कतिवटा चाहिँ परामर्शहरू चाहिन्छ? कसरी चाहिँ ती नियमले काम
3: गर्छ?
2: र दिगो हो, यही हो भागदौड भनेको. मैले यही हो
3: अब सरकार भइहाल्यो. अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसके पछाडि चाहिँ रवि लामिछाने चाहिँ हरेक ढंगले चाहिँ अलिकति पावर सेन्टर वा पावर केन्द्रित भएर आएको हो. उहाँको चाहिँ चारवटा ठाउँको चाहिँ मुद्दा अर्थात अभियोग चाहिँ फिर्ता भएको विषय छ होइन. अब महाधिवेशनबाट उहाँले चाहिँ एउटा शक्तिशाली पात्रका रूपमा अगाडि उभिएको छ. भावी वेटिङ प्राइम मिनिस्टरका रूपमा चाहिँ रवि लामिछाने कता कता त्यो सक्रिय भएको हो त्यसो भए?
2: होइन, त्यो स्वाभाविक हो. हामीले अघि पनि छलफल गर्यौँ, नेपालमा चाहिँ पार्टी सभापति त्यो पनि बहुमतको चाहिँ झण्डै दुई तिहाई बहुमतको चाहिँ सभापति पावरफुल नै हुन्छ. त्यो पावरफुल हुनु त्यो महाधिवेशन गरे पनि नगरे पनि, नगर्दा अझ बढी पावरफुल हुन्छ. किन भन्नुहुन्छ भने एकपटक पनि महाधिवेशन नगरेको पार्टी करिब त्यसको केन्द्रीयता चाहिँ धेरै बलियो हुन्छ. बरु तपाईँले महाधिवेशन गरिसकेपछि त्यसका जुन संगठनहरू हुन् ती संगठनहरू यति धेरै चाहिँ अराजकतामा चाहिँ बनाउनु पर्ने हुन्छ. किनकि त्यो संगठन चाहिँ उनीहरूको संगठन चाहिँ कुनै विचारधारामा उनिएको हुँदैन. त्यो विचारविहीन महत्वाकांक्षीहरूको झुण्ड हुन्छ. त्यस्तो झुण्डलाई चाहिँ एउटा दलीय रूपमा चाहिँ तपाईँले अगाडि लाँदाखेरि त्यहाँ धेरै प्रकारका तपाईँ तराईतिर कुटाकुट भएको पिटापिट भएको सुन्नुभयो. अझ व्यवस्थित उनीहरूको तलदेखि माथिसम्म एउटा पिरामिडीय शैलीमा चाहिँ त्यो निर्वाचनै भएको छैन. त्यो भयो भने उनीहरूलाई व्यवस्थापन गर्न धेरै नै कठिन हुने म देख्छु. र अर्को कुरा जो चाहिँ संघीय तहमा तपाईँले हेर्नुभयो दलको भने त्यो दल जति बलियो छ त्यो बलियो चाहिँ बलियो केन्द्रीकृत ढाँचामा छ. त्यसले समावेशितालाई पनि छोएको छैन, त्यसले चाहिँ सहभागितामूलक चाहिँ लोकतन्त्रलाई पनि छोएको छैन, त्यसले चाहिँ अरू पावरलाई चाहिँ डिसेन्ट्रलाइज पनि गरेका छैन. त्यसमा त्यो सेन्ट्रल पावर त रविसँगै छ. मात्रै के हो भने उनीहरूको चाहिँ यो एकता हुँदाखेरि त्यो एकता के का आधारमा थियो भन्दाखेरि एउटा पब्लिक पर्सेप्सन चाहिँ बालेनको पक्षमा थियो. एक प्रकारले भन्नुहुन्छ नि त्यो सेयर भ्यालु. अब यता बुक भ्यालु चाहिँ कसको थियो भन्दाखेरि त्यो मूल इक्विटी चाहिँ यता राजसपा अथवा चाहिँ रवि लामिछानेको थियो. त्यसमा कानून त तपाईँ हेर्नुभयो भने कानून त रवि लामिछानेको पक्षमा चाहिँ त्यो यो पार्टीको चाहिँ सम्पूर्ण शक्ति त त्यहाँ केन्द्रित भयो. त्यस कारणले चाहिँ हामीले सरकार र पार्टीलाई चाहिँ हेर्दाखेरि त्यो पार्टी धेरै बलियो भएर आयो. त्यस कारणले अब सरकार त जहिले पनि बलियो नै हुन्छ, किनकि बहुमत भएपछि मात्रै प्रधानमन्त्री हुन पाइने व्यवस्था हो हाम्रो. र प्रधानमन्त्रीको विशेष अधिकार हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ. मात्रै के हो भने अब सभापति भइसकेपछि त्यो महत्वाकांक्षा हुन्न भन्ने होइन. फेरि दुवैजना त एकदमै महत्वाकांक्षी मान्छेहरू
3: हुन्
2: हो. त्यो महत्वाकांक्षालाई चाहिँ उनीहरूले काहीँ न काहीँ
3: यो 5 वर्षसम्म बालेन बालेन
2: र काहीँ न काहीँ त्यसलाई चाहिँ आफ्नो पक्षमा लिएर जाने त त्यो राजनीतिमा स्वाभाविक कुरा हो. त्यसमा अन्यथा छैन.
3: 5 वर्ष बालेन बालेन भनेर जुन तरिकाले चाहिँ उहाँले अस्ति भन्नुभएको थियो नि त, मेरो झुकिएर चाहिँ मेरो कोर्टमा बल आए पनि म पास गर्छु भन्नुभएको थियो, त्यो पास हुन्छ कि बल त्यतैबाट आउट गरिन्छ?
2: होइन, त्यो त राजनीतिमा के हुन्छ भन्नुहुन्छ नि, त्यो त त्यो भन्नै पर्ने हुन्छ. होइन, कतिपय कुरा त्यो चाहिँ पोलिटिकल स्टेटमेन्ट भनिन्छ कि. त्यसलाई पोलिटिकल स्टेटमेन्टहरू कहिले पनि लागू गर्नका लागि बोलिँदैनन्. ती त तात्कालीन अवस्थामा जे जस्ता अन्तर्विरोधहरू पार्टीभित्र हुन्छ त्यसलाई चाहिँ त्यसलाई एड्रेस गर्नका लागि, त्यसका कार्यकर्ता र त्यसका शुभेच्छुकहरूलाई एड्रेस गर्नका लागि यस्ता पोलिटिकल स्टेटमेन्टहरू चाहिँ गरिन्छन्. र त्यो लागू हुन्छ भन्ने पनि होइन, राजनीतिमा त्यो हुँदा पनि हुँदैन.
3: अब जाँदा जाँदै भ्रष्टाचारीहरूलाई चाहिँ कुनै पनि हालतमा छोड्दैनौं र भ्रष्टाचारको अन्त्य गर्दै छोड्छौं, ग्रे लिस्टबाट देशलाई हटाउँछौं भन्ने चाहिँ संकल्प छ. यहाँले अघि नै भनिसक्नुभयो डेस्टिनेशन के हो थाहा छैन, तर उहाँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ हामी केन्द्रित छौं भनेर जनतालाई जुन किसिमको चाहिँ एउटा भरोसा आशा दिलाउन खोजिरहनु भएको छ, यसको गम्भीरता र यसको वजन
2: गर्न बाध्य छन् नि. केही कुरा गरेर चाहिँ तपाईँ सत्तामा पुग्ने अनि त्यही कुरा गर्न छोड्ने भने त त्यो त धेरै कन्ट्राडिक्टरी हुन्छ नि त. त्यसमाले उनीहरूलाई त्यो भन्नुपर्ने बाध्यता छ. तर त्यो भन्यो भन्दैमा फेरि सुशासन हुन्छ भन्ने पनि होइन. भन्नु र गर्नुमा धेरै फरक कुरा के छ भन्दाखेरि, तपाईँले चाहिँ भ्रष्टाचारी चाहिँ कुनै सरकारले तोकेर भ्रष्टाचारी हो भनेर हो होइन भन्ने कुरा त पहिला छानबिन हुनु पर्यो. त्यो छानबिनका लागि नेपालको चाहिँ पुलिस प्रशासन कस्तो छ भने पहिला थुन्ने अनि बल्ल सुन्ने छ. पहिला सुन्नु पर्यो अनि थुन्नु पर्यो. त्यसका प्रमाणका आधारमा उसलाई सजाय पनि गर्नु पर्यो. त्यो सजाय गर्नका लागि फेरि सरकार मात्रै त निकाय होइन नि त, सरकार बाहेक अदालत छ, फेरि मुद्दा मामिला गर्नु पर्यो. त्यसका लागि चाहिँ एभिडेन्सहरू चाहियो, उनीहरूका चाहिँ वकिलहरूले चाहिँ गर्लान्. त्यो सरकारले मात्रै के हो भने एउटा चाहिँ हिजो हो, हिजो एउटा चाहिँ फलानु बिचौलिया थियो भनेर त्यसैलाई समातेर वाहवाही लुट्ने भन्दा पनि बिचौलिया कसरी पैदा हुन्छ नि त. अहिले पनि प्रधानमन्त्रीको वरिपरि बिचौलियाहरू छैनन् र छन् नि त, होइन तमाम नामहरू आइरहेको छ. त्यसमा उनीहरू बिचौलिया त एकैचोटि बिचौलिया बने होइन नि त. त्यो बिचौलिया बन्नका लागि त सरकारले पहिला त साना हुन्छ नि बिचौलिया त, अनि त्यो बिचौलिया चाहिन्छन् पनि फेरि होइन. बिचौलिया नचाहिने भन्ने होइन, हेर्नु
3: सरकारले पनि छन् बिचौलिया, होइन बिचौलिया अहिले पनि घुमिरहेछन् होइन वरिपरि
2: छन् नि, छन् किन नहुनु, हुन्छन् नि के हुन्छन् नि. एउटा मान्छेले मात्रै कहाँ काम गर्छ त, बीचमा काम गर्नका लागि तमाम मान्छेहरू चाहिँ उनले किन राखेका छन् त, तिनैबाट बिचौलिया आउने त हुन्छ.
3: तर यो नियुक्तिको प्रक्रिया यहाँले हेर्नुभयो नि त होइन सर, नियुक्तिको प्रक्रिया पनि हेर्नुभयो. आज सेवा आयोगमा चाहिँ चुनाव हारेका व्यक्तिहरूदेखि लिएर चाहिँ आफ्ना परिवारकै सदस्यहरू, प्रधानमन्त्रीका सचिवालयकै व्यक्तिका नातेदारहरू चाहिँ नियुक्तिमा आए भन्ने कुरा आयो. कविन्द्र पुर्लाकोटले भनेको कुरा मलाई याद छ,
2: पहिला त्यही भन्थे, हाम्रो मेरो सारा एकदमै चाहिँ क्यापेबल छ, मेरो मामा क्यापेबल छ, मेरो भान्जा क्यापेबल छ भन्ने.
3: हिजो चाहिँ तिमीहरूले पनि त्यस्तै गर्यो भनेर खबरदारी गर्दै गरिहाल्छ,
2: नियुक्ति भएका आफ्ना आफन्त पर्यो भने होइन, उहाँ त एकदम क्यापेबल हुनुहुन्छ, उहाँको भाइ मात्रै कहाँ हो र उहाँ विज्ञ हुनुहुन्छ. त्यसका लागि त हेर्नुहोस्, सबै सेक्सन अफिसर हुनको लागि त बिए पास गर्नुपर्छ होइन, तर आफ्नै भाइ छानिन्छ किन होइन. त्यो हुनाले यो कुनै विज्ञता भनेको यो भनेको र उनीहरूले जसरी चाहिँ त्यो एउटा दरखास्तको आह्वान गरे, पहिला त दरखास्त जाने व्यक्ति, दरखास्त दिन जाने व्यक्ति एकदमै क्यापेबल हुने व्यक्ति चाहिँ र एउटा डिग्निटी भएको मान्छे होइन, त्यो दरखास्त हालेर जाँदै जाँदैन कि. तपाईँ राजदूत हुन, तपाईँ चाहिँ क्याम्पसको चाहिँ कलेजहरूको चाहिँ डिन हुन, कलेजको चाहिँ भिसी हुन, कहाँ जान्छ त, जाँदै जाँदैन. उसको चाहिँ स्वाभिमानले दिँदैन मात्रै. कस्तो जान्छन् भने तपाईँ देखिरहनु भएको हुन्छ, त्यो प्रत्येक सरकार आउँदाखेरि त्यो सरकारको प्रशंसा गर्ने केही मान्छेहरू जो मैले भन्न बित्तिकै धेरैले त्यो नामै सम्झिन्छन् होइन, त्यस्ता मान्छेहरू जान्छन्. अनि त्यो मान्छे चाहिँ औसत मान्छे हुन्छ, मिडियोकर हुन्छ. त्यसमाले चाहिँ तपाईँले दक्ष जनशक्ति त हन्ट नै गर्ने होइन, त्यो हन्ट गर्ने खोज्ने हो, त्यसलाई आग्रह गर्ने हो, घर जाने हो, ल तपाईँले चाहिँ यो लिइदिनु पर्यो, देशको लागि तपाईँको क्षमताको आवश्यकता छ भनेर, अनि चाहिँ त्यसरी गरेर ल्याउने हो. खास चाहिँ खास मान्छे को हो भन्ने कुरा सबैलाई थाहा छ. यहाँ विवाद रहित मान्छेहरू छन्, त्यो राजदूतमा पनि विवाद रहित मान्छेहरू छन्, भिसी बनाउनका लागि विवाद रहित मान्छे र शिक्षालाई साँच्चै नै प्रेम गर्ने मान्छेहरू छन्, शिक्षालाई बेच्ने मान्छे होइन. शिक्षाका व्यापारीहरूलाई चाहिँ तपाईँले, व्यापारीहरू सबभन्दा पहिले प्रधानमन्त्री कहाँ पुगिसक्छ, तर शिक्षा प्रेमी पुग्दैन होइन. शिक्षाहरूलाई आफ्नो चाहिँ अब डिप्लोम्याटहरू पनि त्यही हो, खास डिप्लोम्याटहरू जो चाहिँ नेपाललाई चाहिन्छ र यस्तो अवस्थामा जति बेला हाम्रो चाहिँ परराष्ट्र नीति नै यति विवादास्पद र यति फितलो छ, यस्तो बेलामा चाहिँ परराष्ट्रलाई चाहिँ कसले सुधार्न सक्ला त. एउटा दुईटा तिनटा मान्छेको नाम भन्नुभयो भने सायद मलाई लाग्छ त्यो सबैको कमन नाम हुन्छ, अनि त्यो नभएका होइन नि. अनि यस्तो सरकारको, यो सरकारको यस्तो उरनठेउलो चाहिँ नीति र चाहिँ पोलिसीभित्र जुन मान्छे जान्छ त्यसले के काम गर्न सक्छ, त्यो काम पनि गर्दैन, त्यसको डिग्निटी पनि हुँदैन नि, त्यसमा त्यो जाँदैन. हेर्नुहोस्
3: हस्, यहाँको महत्वपूर्ण सबै र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर, नमस्कार.
2: हस् धन्यवाद.
3: उहाँ हुनुहुन्थ्यो मुमाराम खनाल, राजनैतिक विश्लेषक आदरणीय श्रोता. यसपछि हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश परसाईलाई प्रश्न सोध्नेछौ, र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात तपाईँका प्रधानमन्त्री वा तपाईँको सरकारलाई जनताप्रति दया छैन. एकैछिनको विश्रामपछि पुनः उपस्थित हुनेछौ.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं.

back as bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: चारो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यतिखेर हाम्रो बीसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धेरै धेरै धन्यवाद खेमजी। यो कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा एकमुष्ट नमस्कार। जय देश, जय अन्टी।
1: सरकार यति निर्दय किन बनिरहेको छ पछिल्लो समय? प्रसाईजी,
2: तपाईँले कुन प्रसंगको उठान गर्नुभएको हो खेमजी?
1: सुकुम्बासीको बिल्ली बाघ पारिएको छ, एउटा बच्चा रोइरहेको म दृश्य हेरिरहेको छु, उहाँहरूलाई होल्डिङ सेन्टर छोड्नका निम्ति दबाब दिएको छ, भोग भोगै राखिएको छ, होइन? सरकार यति निर्दय हुन्छ आफ्नो जनतासँग?
2: असाध्यै नकारात्मक दुष्प्रचारहरू गरिएको छ, प्रोपोगान्डाहरू फिजाइएको छ, अफवाहहरू फैलाइएको छ र बडा दुःखका साथ भन्नुपर्छ, तपाईँ जतिको दिग्गज सञ्चार कर्मी पनि कहीँ न कहीँ तिनै अफवाहहरूको शिकार हुनुभएको छ।
1: होइन, मैले सभाको अध्यक्षजीसँग पनि कुरा गरेका छु, आनन्द भाजीसँग, उहाँले
2: भन्नुभएको
1: अब व्यवस्थापन गर्न खोजिरहेका छौ भन्ने उहाँको दावी छ, होइन?
2: तर त्यो भएको के हो भने बागमती किनारको सुकुम्बासी समस्या समाधानको प्रयास आज सुरु भएको होइन। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएकै समयमा पनि काठमाडौँको इचंगु नारायणमा अपार्टमेन्ट बनाएर उहाँहरूलाई स्थानान्तरण गर्ने प्रयास भएको थियो। तर यति दूषित राजनीति भयो त्यति बेला किनभने कुनै कुनै शक्तिको राजनीतिक पसल जम्मा यिनै समस्याहरू बेचेर चलेको छ, जो कहिले पनि यी समस्याहरूको दीर्घकालीन समाधान चाहँदैन, व्यवस्थापन मात्र गर्न चाहन्छ। बालेन शाह मेयर हुँदा मलाई प्रश्न पार्ने मौका दिनु न, आजको प्रधानमन्त्री बालेन शाह मेयर हुँदा पनि यो समस्या समाधान गर्ने असाध्यै धेरै प्रयास भएको थियो। त्यति बेला पनि अति राजनीतिकरण गरेर संघीय सरकारले असहयोग गरेको कारणले यो समस्या समाधान हुन पाएन। यसपटक सम्माननीय प्रधानमन्त्री बालेन शाहले शपथ लिइसकेपछि हामीले 100 दिनको 100 कार्यसूची सार्वजनिक गर्दा हामीले बागमती सभ्यता र बागमती किनारका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनलाई हाम्रो पहिलो प्राथमिकतामा राखेका थियौं, जस अन्तर्गत उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर विभिन्न होल्डिङ सेन्टरहरूमा लगियो। यसका विभिन्न कारणहरू छन्। नदीमा कुनै पनि बेला बाढ़ी अथवा प्राकृतिक प्रकोप आउँदा नागरिकको जीवन तलमाथि भएको भए मलाई अहिले अर्को किसिमबाट प्रश्न गर्दै हुनुहुन्थ्यो। नागरिकको जीवन बचाउनु राज्यको प्रथम कर्तव्य हो र अर्को कर्तव्य बागमती सभ्यता जस्तो ऐतिहासिक सभ्यताको संरक्षण पनि हो। त्यसकारण हामीले सरकारले सुकुम्बासीहरू जो त्यहाँ हुनुहुन्थ्यो बागमती किनारमा उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गर्यो र तत्पश्चात उहाँहरूको विवरण संकलन गरेर उहाँहरूलाई

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: भडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
7: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट हैना URL चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
8: सतर्क तन ठगे तब त क्या जोगिना
9: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
11: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज

0: क्रियाकलाप चाहिँ यो बेला भइरहेको छ।
1: अचेललाई त निराशा भन्दा पनि निराशा हुनु कुरो बरु अलिक स्वाभाविक हुन्थ्यो होला, यो त निराशा भन्दा पनि उत्पीडित समुदायमाथि, गरिबहरूमाथि, निमुखामाथि चाहिँ राज्य सत्ताको बन्दुक देखाएर आतंक सिर्जना गर्ने कुरा भयो, जुन कुरा सामान्य कुरा हुँदै होइन। यसले चाहिँ एक खालको आशा गरिराखेको मान्छेहरूलाई, जस्तो भनौँ अहिले गणेशकै कुरा गर्दाखेरि चाहिँ एउटा रूपान्तरण होला, गरिबहरूले बाँच्ने जीवन पनि अलिक सहज होला, कि यति ठुलो विद्रोह भइसकेपछि केही न केही आशा होला भन्ने निकै ठुलो आशा थियो नि। त्यो आशा चाहिँ कम्तीमा यो बालु नेतृत्व सरकारले 100 दिन पूरा गरिरहँदाखेरि जिन्जी विद्रोहमा सामेल भएका युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने कुनै एउटा कार्यक्रम ल्यायो भनेर हेर्दाखेरि कुनै पनि एउटा कार्यक्रम पनि ल्याउन सकेन। कुन खालको विद्रोहको पछाडि जुन खालको निराशा थियो, त्यो कुन ठा थियो, जुन खालको अप्ठ्यारो जीवन बाँच्नु भन्ने बाध्य थियो, त्यसलाई सम्बोधन गर्ने कुनै कार्यक्रम ल्यायो भनेर हेर्ने भने 100 दिनको दौरानमा कुनै पनि त्यस्तो कार्यक्रम आउन सकेन। त्यसले के कुरा सिर्जना गरिदियो भन्दाखेरि चाहिँ अपेक्षा गरेर, सङ्घर्ष गरेर जुन परिस्थितिमा अहिलेको सरकार बन्यो, सरकार आफै त्यो समुदायमाथि, त्यो वर्गमाथि दमन उत्रिने भन्ने कुराले चाहिँ मान्छेलाई निराशा पनि कुन तहमा भन्दाखेरि चाहिँ आत्महत्या गर्ने, आत्मदाह गर्नुपर्ने ठाउँसम्म पुर्याउने काम सरकारकै कारणबाट भएको छ भन्ने मलाई लाग्छ। मैले बिहानदेखि जुतिदेखि हेर्दै थिएँ कि बालन आफै पनि कुनै बेला आत्मदाह गर्ने जुन बानेश्वरमा एउटा घटना भएको
0: चार वर्ष अगाडि
1: त्यति बेला लेखेको स्टेटस, हाम्रै अहिलेको संचार मन्त्रीले लेखेको त्यो बेलाको कविता अहिले हेर्ने हो भनेदेखि चाहिँ सत्तामा
0: राष्ट्रपति सभापति लेख्नुभएको त्यति बेलाको स्टेटस,
1: हजुर, त्यो सबै कुरालाई हेर्दाखेरि के देखिन्छ भने त्यो स्ट्याटस, आफैले लेखेका स्ट्याटसहरू, आफैले लेखेको कविताहरूले कति ठूलो कटाक्ष गरिराखेको छ, कि त्यो आफैले पढ्दाखेरि यो शासन सत्ता सञ्चालकहरूलाई कस्तो अनुभूति हुँदो हो भन्ने चाहिँ हामीलाई महसुस हुन्छ। कि यो सत्तामा हुँदाखेरि जुन समूहको लागि, जुन वर्गको लागि राज्य सत्ता सबैभन्दा बढी चाहिएको, यहाँ धनीलाई राज्य सत्ताको आवश्यकता होइन, धनीले त बिजनेस गर्छ, व्यापार गर्छ, आफ्नो ढङ्गले गरिखान्छ, कि श्रम गरिखाने मान्छे जसको प्रोटेक्सन छैन, जसको सामाजिक सुरक्षा छैन, जसले दैनिक जीवन गुजारा गर्नलाई संकट बिहोरिनु परेको छ, त्यो समुदायको लागि, त्यो वर्गको लागि राज्य सत्ता चाहिएको हो नि। तर अहिलेको राज्य सत्ता चाहिँ त्यही वर्ग प्रति सबैभन्दा कठोर निर्मम भएर प्रहार गरिराखेको छ, जुन कुरा चाहिँ नेपाली जनताले अपेक्षा गरेका थिएनन्, कि राष्ट्रपतिलाई यति ठूलो पार्टी बनाउँदाखेरि जो मतदाताहरू थिए, मतदाताले यस्तो खालको बर्बरताको कल्पना पनि गरेका थिएनन्, जुन दिशातिर चाहिँ अहिलेको सरकार गइरहेको देखिन्छ।
0: अब सरकारले यो बेला यो तपाईँले भन्नुभएको यो सीमान्तकृत समुदाय, गरीब निमुखाहरूको लागि गर्न खोज्दा खोज्दै गर्न नसकेको होला कि गर्नै नचाहेको होला त?
1: मलाई यस्तो लाग्छ, अब के एजेन्डाहरू त ल्यायो होइन, जस्तो राष्ट्रपतिको वाचपत्र हेरौँ वा सरकारले 100 दिनमा गर्ने जुन कार्यसूची ल्याएको थियो त्यसमा हेर्दा अलिअलि के गर्छ कि भने, जस्तो रोजगारी सिर्जना गर्ने कुरा छ त्यहाँ होइन, जस्तो अर्को एउटा कुरा नै भनौँ न कि ऐतिहासिक रूपमा दलितहरूमाथि उत्पीडन अत्याचार भएको हुनाले राज्यको तर्फबाट माफी माग्ने भनियो, तर त्यो कहीँ पनि प्रकट भएन। राष्ट्रपतिको सभापति एकजना नेताको हिसाबले वा एकजना सांसदको हिसाबले रवि लामिछानेजीले माफी त माग्नु, तर राज्य सत्ताले त माफी मागेन। कि हामीलाई के अपेक्षा थियो भन्दाखेरि चाहिँ राज्य सत्ताले दलितहरूसँग माफी माग्ने एउटा कुरा, त्यो माफीको पनि यसको अर्थ राजनीति छ, माग्यो भए राम्रै हुन्थ्यो। त्यति मात्रै होइन कि लामो समयदेखि राज्य सत्ताकै यो उत्पीडनकारी व्यवस्थाका कारणले, उत्पीडनकारी नीतिका कारणले जुन ढंगले गरीबहरू, श्रमजीवहरूको जीवन झन्झन कष्टकर हुँदैछ, त्यो समुदायलाई सम्बोधन गर्ने खालको कुनै पनि कार्यक्रम आएन। म यहाँ अर्को कुरा पनि के थपौँ भन्दाखेरि, सोनी मुवाग्लेले, अहिलेको अर्थमन्त्री सोनी मुवाग्लेले थुप्रै पटक भाषण गर्दाखेरि वा उहाँको अभिव्यक्तिहरू सुन्दा के देखिन्छ भन्दाखेरि, राष्ट्रिय स्वतन्त्र पार्टी गरीबहरूको पार्टी होइन, उहाँले बारम्बार भन्नुभयो, यो मध्यमवर्गको पार्टी हो भन्नुभयो, जुन कुरा चाहिँ साँच्चीकै मध्यमवर्गको वा धनी वर्गको मात्रै सेवा गर्ने खालको योजना यो सरकारसँग छ भने चाहिँ देखिन्छ। यदि त्यसो हुँदैन थियो भने गणेश नेपालीहरू जुन तहले आत्मदाह गर्नुपर्ने ठाउँमा पुगे, त्यो पुग्नुको पछाडि त राज्य सत्ता कुनै न कुनै एउटा आशा देखाउने आशाको किरण त हुनु पर्थ्यो होला नि त होइन। अहिले भर्खरै बजेट आयो, नित्य तथा कार्यक्रम आयो, त्यो आउँदाखेरि जस्तो बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ, कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र, वा बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरीबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो। तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि, यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरीबहरूलाई, श्रमिकहरूलाई, मजदुरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ। कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि यो सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन। त्यस कारणले गरिबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो, तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ?

0: राज्य सत्ताको अहिलेको सरकारको विचार दृष्टिकोण योजनाकै कोणबाट हेर्दाखेरि पनि यो गरिबहरूको पक्षमा सीमान्तहरूको पक्षमा वा उत्पीडित समुदायको पक्षमा नरहेको नै देखिन्छ।
1: हो अब सरकारले 100 दिनको कार्यकाल पूरा गरिरहँदाखेरि एउटा विज्ञप्ति निकालेर अथवा पत्रकार सम्मेलन गरेर सुशासन र व्यवस्था सुधारलाई प्राथमिकतामा दिएको यस बीचमा र धेरै राम्रो उपलब्धि भएको भनेर दावी गरिएको छ भनेको सरकारले प्राथमिकतामा राखेको यो सुशासन र व्यवस्था सुधारले हामीले जुन वर्गको अहिले कुरा गरिरहेका छौं त्यो वर्गलाई छुन सकेन।
0: पनि यस्तो छ अब आधारभूत कुरा नै हेर्नु पर्यो नि त सुशासन केलाई भन्ने कुरा हेर्दाखेरि चाहिँ सुशासन स्वाभाविक हिसाबले के रूपान्तरण हुने कोसिस भएको देखिन्छ। जस्तो सरकारी कार्यालयहरूमा पहिले भन्दा अहिलेको सर्भिस डेलिभरीमा अलिअलि इफिसियन्सी बढेको देखिन्छ तर समग्रमा सुशासनको त्यो एउटा सानो अंश मात्रै हो। समग्र सुशासनको कुरा गर्दाखेरि चाहिँ नागरिकले आफूले प्राप्त गर्ने संवैधानिक कानूनी अधिकारहरू सहज ढंगले उपयोग गर्नुपर्ने वातावरण बन्नु पर्यो नि त होइन। अहिले संविधानकै कुरा गर्ने हो भने संविधानले अब हामी यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्छौं भन्ने परिकल्पना गरेको छ होइन। त्यो प्रोग्रेसिभ ढंगले अगाडि बढ्ने कुरामा शोषणको अन्त्य गर्ने कुराको गरिएको छ, भूमिहीनहरूलाई भूमि वितरण गर्ने कुरा गरिएको छ, स्वास्थ्य सेवालाई निशुल्क गर्ने चाहिँ मौलिक हकमै व्यवस्था गरिएको छ, शिक्षालाई निशुल्क गर्ने मौलिक हकमा व्यवस्था गरिएको छ। तर सरकारले के गरिरहेछ भन्दाखेरि शिक्षा र स्वास्थ्यमा पनि कर लाउने काम गरिरहेछ भनेपछि त यो त गति कता गइरहेछ भन्दाखेरि त्यो आधारभूत अधिकार प्राप्त नगर्ने गर्न सक्ने अवस्था नहुँदाखेरि त सुशासन हुँदैन। सुशासनको त व्यायामिक ढंगले हेर्नु पर्यो नि, खालि सर्भिस डेलिभरी मात्रै हेरेर पुग्दैन। त्यसै गरी अहिलेको राज्य संरचनामा तपाईँले रूपान्तरणको कुरा गर्नुभयो, रूपान्तरण कसरी हुन्छ भनेर हेर्नुपर्ने हुन्छ। मलाई के लाग्छ भन्दाखेरि मेरो आफ्नो बुझाइमा चाहिँ त्यो शासन मात्रै सुशासन हुन्छ जहाँ समावेशी शासन हुन्छ। समावेशी शासन भए मात्रै सुशासन हुन्छ भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि सर्भिस पाउने मान्छेले अथवा आम जनताले त्यो राजनीतिक व्यवस्थामा, त्यो प्रशासनमा, त्यो शासकीय व्यवस्थामा चाहिँ आफ्नो अनुहार देख्न पाउनु पर्यो, आफ्नो प्रतिबिम्ब देख्न पाउनु पर्यो, उसको भाषाको सम्बोधन हुनु पर्यो, उसको एस्पिरेसनको चाहनाको सम्बोधन हुने खालको राजनीतिक व्यवस्था वा त्यो खालको प्रशासनिक व्यवस्था भयो भने मात्रै बल्ल सुशासन हुन्छ। अहिले त्यस्तो छ त भनेर हेऱ्यो भने अहिले पनि पहुँचवालाहरूले सहज ढंगले सर्भिस पाउने तर कमजोर वर्गका मान्छेको जसको पहुँच छैन, जसले विषयबारे बुझ्दैन, ती मान्छेहरूलाई चाहिँ अहिले पनि सर्भिस पाउन गाह्रो छ। यति मात्र होइन, फेरि घटनासँगै जोडेर हेर्ने हो भनेदेखि चाहिँ सरकारले सुशासन कायम गर्ने हो भनेदेखि चाहिँ सरकारको सबै अवयवले आम मान्छेहरूलाई, आम जनतालाई प्रत्येक दिन उसको काममा सहजीकरण गर्नुपर्छ कि जनताकै ट्याक्सबाट, जनताकै करबाट जो जाहिर खाएर बसेका मान्छेहरू छन् त्यो प्रशासनको कुरा गरौं, प्रहरीको कुरा गरौं वा निजामती प्रशासनको कुरा गरौं, सबैतिर कुरा गर्दाखेरि चाहिँ आम नागरिकलाई धेरै कुरा थाहा हुँदैन। भनेपछि त्यो सरकारको काम अथवा त्यो राज्य संयन्त्रको काम के हो भन्दाखेरि चाहिँ उसले पाउने सुविधाहरू, उसले पाउने अधिकारहरू उपभोग गर्नको लागि सहजीकरण गर्नुपर्ने हो। तर गरिराखेका के छ भन्दाखेरि चाहिँ कसरी अप्ठ्यारो बनाउन सकिन्छ भनेर खोजिएको देखिन्छ। सरकारी कार्यालयमा गएर हेरौँ कि सरकारी कर्मचारीको काम चाहिँ यो तपाईँले यो काम गर्नुहोस्, त्योभन्दा नेक्स्ट स्टेप यसरी गर्नु, त्यसरी अगाडि बढ्नुहोस् भनेर यदि डकुमेन्ट मिलेको छैन भने सहज बनाइदिने काम त सरकारी कर्मचारीले गर्नुपर्ने हो नि। प्रहरी, ट्राफिक प्रहरीको काम भनेको चाहिँ कोही मान्छेलाई जानकारी नहुन सक्छ, ट्राफिक प्रहरीको काम चाहिँ ट्राफिक व्यवस्थापन कसरी गर्ने, आम मान्छेलाई
1: नियमको पालना कसरी गराउने,
0: कि जानकारी नहुने मान्छेलाई पनि सुझबुझपूर्ण तरिकाले त्यो आफूले सभ्य तरिकाले नियमपूर्वक चलाउन सक्ने काममा फेसिलिटेसन गर्नुपर्ने हो नि। तर काम के भइरहेछ भन्दाखेरि कुन ठाउँमा अप्ठ्यारो पर्ला र अथवा पारेर चिटकाउनु भनेर बसिरहेछ। यसले चाहिँ के कुरा गर्छ भन्दाखेरि त्यो सुशासनको त्यो मानक त होइन नि त्यो त होइन। कार्यवाही गर्ने मात्रै सुशासनको मानक हुन सक्दैन। त्यस कारणले जनतालाई सचेत बनाउने, जनतालाई जागरूक बनाउने, जनतालाई अधिकार दावी गर्न पनि सक्ने बनाउने, त्यति मात्रै होइन जिम्मेवार बनाउने काम हुन थाल्यो भने बल्ल सुशासनतिर गयो।
1: हामी अहिले बिहारमा त्यो के गर्नुपर्छ भनेर कुरा गर्छौं। तपाईँले अघि भनिहाल्नु भएको थियो जेबी विश्वकर्माजी, सरकार भनेको यो गरीब वर्गको लागि हो, गरीब तथा निमुखा तथा चाहिँ यो सीमान्तकृत समुदायको लागि सरकार हुनुपर्नेमा सरकार चाहिँ झन् धनीहरूको लागि हो कि भन्ने त्यो आभास अहिले देखिरहेको छ। अब तपाईँले अघि जे कुरा गर्नुभयो यस्तै कुरा गरेर सत्ता र सदनमा पुगेकाहरू धेरै हुनुहुन्छ के, अहिले सरकारमा नि हुनुहुन्छ, संसदमा हुनुहुन्छ, तर उहाँहरू त्यहाँ पुग्दा पनि उहाँहरूले यो तपाईँले अहिले जति भने कुरो त्यहाँ गएर खबरदारी गर्न किन सक्नु भएन जस्तो लाग्छ तपाईँलाई?
0: यसमा हाम्रो राजनीतिक परिपाटीको अलिकति कुराकानी गर्नुपर्छ जस्तो लाग्छ कि जो जो व्यक्तिहरू निर्वाचित भएर संसदमा पुग्नु भएको छ जनताको प्रतिनिधि हो, त्यहाँ पुग्ने कुरा, त्यहाँ पुगेर उठाउनु पर्ने कुरा चाहिँ जनताको सरकारको मुद्दाहरू हो। तर भइराखेको के छ विगतदेखि हेर्दाखेरि भन्दाखेरि चाहिँ निश्चित पार्टीको त्यो पेरिफेरीबाट निश्चित पार्टीको निरगरबाट बाहिर ननिस्किने कि जनताको सरकार भन्दा पार्टीको सरकार के हो भनेर मात्र हेर्ने खालको परिपाटी देखिन्छ। जस्तो हामीले सुनेको कति सत्य हो थाहा छैन कि राष्ट्रपाकै कतिपय नेता

0: सांसदहरूले बोल्ने क्रममा पनि बन्देजहरू लगाइने, कति कुरा बोल्न हुने वा नहुने भन्ने हिसाबले जनताका आवाजहरूलाई मुखरित ढङ्गले प्रस्तुत गर्ने अवस्था पनि छैन भन्ने कुरा पनि सुनिन्छ। त्यति मात्रै होइन, उहाँहरू जनताको प्रतिनिधि भएर गएपछि अब पार्टीको मात्रै कुरा गर्ने होइन नि त, होइन? जस्तो कुनै निर्वाचन क्षेत्रबाट उहाँहरू निर्वाचित भएर जानुभएको छ भने त्यो निर्वाचन क्षेत्रमा भएको समस्याहरूको बारेमा, सरकारहरूको बारेमा र त्यो निर्वाचन क्षेत्रको जनताको अपेक्षाको बारेमा संसदमा कुरा उठाउनु पर्यो। कुरा उठाउनु मात्रै परेन, संसद भनेर त नीति बनाउने थल हो, होइन? कस्तो खालको नीति वा कस्तो खालको कानून बनाउने भन्ने विषयमा त बहसै भएको देख्दिनँ कि विगतमा अध्यादेश ल्याएर एक ढङ्गले शासन गर्ने प्रयत्न गर्यो जुन लोकतान्त्रिक परिपाटीको विरुद्धमा थियो। त्यति मात्रै होइन, अहिले बनिरहेका ऐनहरूको कुरा गरौँ वा कानूनहरूको कुरा गरौँ, त्यो त सार्वजनिक बहस हुने कुरा, त्यो पार्टीका सामुदायिक बहस हुने कुरा वा कन्सर्न स्टेक होल्डरसँग छलफल गर्ने कुरा त कहिले पनि हुँदैन। त्यो कुरा चाहिँ जसरी सांसदहरूले संसदमा उठाउनु पर्थ्यो, त्यसको बहुआयामिक पक्षहरूबारे जसरी उठाउनु पर्ने थियो, त्यो कुरा उठाउन सकेकै देखिँदैन। त्यो चाहिँ किन होला जस्तो मलाई लाग्छ भन्दाखेरि, एउटा सार्वभौम सांसदले जनताका आवश्यकताहरू, चाहनाहरू र आकांक्षाहरूलाई कसरी सम्बोधन गर्ने भनेर सोच्ने भन्दा पनि पार्टीले के कुरा सोचेको छ र के कुरा भन्ने हो भन्ने कुरामा सीमित हुँदाखेरि,
1: के भन्दाखेरि पार्टीले चाहिँ चित्त दुखाउँदैन र भोलि पर्सि स्वार्थ अनुसार चाहिँ आफू त्यहाँ पदमा पुग्न पाइन्छ, त्यो भाग पाइन्छ भन्ने चाहिँ जुन पहिलेको प्रवृत्ति थियो अहिले पनि त्यो दोहोरिरहेको छ।
0: म त यसको निरन्तरता नै देख्छु, सबै हिसाबले निरन्तरता देख्छु, नयाँ केही पनि देख्दिनँ। जस्तो यदि नयाँ हुन्थ्यो भने, उदाहरणलाई भनौँ न, नयाँ यदि हुन्थ्यो भने कि योभन्दा अलिकति अगाडि श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भयो, हत्या भयो
1: सिन्धुलीमा।
0: त्यो घटना हुँदाखेरि कुरा उठाउने मान्छे के दलित समुदायको सांसद भए अरूको मुद्दा किन बन्न सकेन? यदि त्यो त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका सांसदहरूले त्यो न्यायको पक्षमा किन बोल्न सकेनन्? त्यति मात्रै होइन, न्यायकै पक्षमा वा सुशासनको पक्षमा, रूपान्तरण पक्षमा कुनै बेला बोल्ने अभियन्ताहरू त्यो अहिले सांसदहरू हुनुहुन्छ, उहाँहरूको एजेन्डा किन बन्न सकेन भनेर हेर्दाखेरि चाहिँ उहाँहरूलाई यो मुद्दामा सरकार छैन, यो मुद्दामा चासो छैन। चासो के छ भन्दाखेरि, नेता रिजाएर कसरी आफ्नो स्वार्थ पूरा गर्ने भन्नेकै वरिपरि देख्छु म। जुन प्रवृत्ति अहिले मात्र होइन, विगतका जति पुराना पार्टीलाई गाली गरे पनि उनीहरूको प्रवृत्ति पनि त्यस्तै थियो, अहिले पनि त्यसको निरन्तरता मात्रै छ, नयाँ त केही पनि भएको म देख्दिनँ।
1: एकदम जेबी विश्वकर्माजी, तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ। आज हामी तपाईँसँग सीमान्तकृत समुदाय, गरीब, भूमिहीन, सुकुम्बासीको दृष्टिकोणबाट सरकारको काम र सरकारले अब उनीहरूको लागि के गर्नुपर्छ भनेर कुरा गरिरहँदाखेरि तपाईँले भनिहाल्नुभयो, सरकारले चाहिँ जसरी भूमिहीन, सीमान्तकृत, सुकुम्बासी, दलित, गरीबहरूको पक्षमा काम गर्नुपर्थ्यो त्यो अनुसार काम गर्न सकेन। गरीब तथा सीमान्तकृत समुदाय, दलित समुदाय, सुकुम्बासी समुदाय, भूमिहीनको तर्फबाट हेर्दा सरकारको अहिलेसम्मको काम निराशाजनक छ, अझ निराशाजनक भन्दा पनि अर्को तहसम्म पुगिसकेको छ भनेर तपाईँले भनिहाल्नुभयो। अब हामी क्रमैसँग यी समुदायको हकहितको लागि अब कसरी काम गर्ने भनेर कुरा गर्दै जाँदा यो सुकुम्बासीको कुरा गरौँ, होइन? राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट समेत बिना विकल्प हटाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अब यो राष्ट्रिय मानवाधिकार आयोगले नै चिन्ता जनाउनु पर्ने अवस्थामा पुग्नुलाई चाहिँ तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?
0: मलाई अब अलिकति भूमिहीन सुकुम्बासीहरूको कुरा गर्दाखेरि, यो सरकारले जुन तहको गम्भीरतासहित भूमिहीन सुकुम्बासीहरूको मुद्दालाई हेर्नुपर्ने थियो, यो चाहिँ कुनै बेला बालेन मेयर हुँदाखेरि आफूले गर्न नसकेको कामको इगोको रूपमा रूपान्तरित भयो। एउटा सार्वभौम राज्यको प्रधानमन्त्री, कार्यकारी प्रमुख जस्तो व्यक्तिले इगोका आधारमा शासन सत्ता सञ्चालन गर्नु हुँदैन थियो। भयो के भन्दाखेरि चाहिँ कि काठमाडौँमा भएका भूमिहीनहरूको हुन् र अवस्था के हो, कसरी भूमिहीन हुन पुगे भनेर एउटा अध्ययन गरेको यदि थियो भने भूमिहीनको अवस्थाको बारेमा पनि थाहा हुन्थ्यो, प्रकृतिको बारेमा थाहा हुन्थ्यो र त्यसलाई सम्बोधन गर्ने विधि के हो भन्ने कुरा पनि थाहा हुन्थ्यो। जुन कुरा सबैभन्दा बढी कसलाई थाहा छ भन्दाखेरि ती भूमिहीन सुकुम्बासीहरूलाई नै थाहा छ कि अल्टरनेटिभ के हो, विकल्प के हो, त जसले भोगिरहेको छ उसलाई थाहा थियो। छलफल भयो त भन्दाखेरि छलफल भएन, रातारात अनाउन्समेन्ट गरियो र प्रहरी र सेनासहित लगेर त्यहाँ चाहिँ बन्दुकको नालबाट त्यो बस्ती उठाउने काम गर्यो, डोजरको आतंक सिर्जना गर्यो। जुन कुरा चाहिँ सामान्य आधारभूत मानवाधिकारको कोणबाट हेर्ने हो भने पनि यो मानवाधिकार विरोधी काम थियो। एउटा जिम्मेवार राज्य सत्ताले, जिम्मेवार प्रधानमन्त्री यदि यो गर्न सक्ने कुरै थिएन, यो चाहिँ एउटा बर्बरताको पराकाष्ठा नै हुन पुग्यो। त्यस कारणले यसको आधारभूत समस्याको सरोकार के हो भन्ने कुराको आधारभूत जानकारी समेत नलिकन, समस्या के हो भन्ने कुरा पहिचान पनि नगरिकन, इगोमा आधारित भएर सुकुम्बासी भूमिहीनहरूमाथि गरेको जुन बर्बरतापूर्व आतंक थियो, आतंक यो तहमा पुग्ने कुरा चाहिँ नेपाल, आम नेपालका भूमिहीन सुकुम्बासी वा उत्पीडित समुदायले खेद गरेर नपुग्ने ठाउँमा छ यो भन्ने लाग्छ, एउटा कुरा। दोस्रो कुरा चाहिँ, जसरी भूमिहीनहरूलाई होल्डिङ सेन्टरमा पुर्याइयो, होल्डिङ सेन्टरमा गएको त्यो भित्रको कथाहरू हेर्ने भने कस्तो देखिन्छ भन्दाखेरि चाहिँ भूमिहीनहरूले जुन बेला आफ्नो नाम रजिस्ट्रेसन गर्दादेखि नै त्यहाँ अपमान सुरु भएको छ। त्यो अपमानको चरण कहाँसम्म पुग्दो रहेछ भन्दाखेरि चाहिँ हामीले थुप्रै समाचारहरू पनि पढ्यौँ कि बालबालिकाहरूले निष्पक्ष स्वतन्त्रतापूर्वक आत्मसम्मानसहित पढ्न पाउने अधिकार हो, तर सुकुम्बासी बालबालिकाहरूलाई नयाँ विद्यालयमा भर्ना गरिसकेपछि वा स्कूलमा जाँदाखेरि कुन व्यवहार गरियो भनेर त्यो बालबालिकाको मनोविज्ञानबाट हेर्ने भने कुन तहको टर्चर होला, कुन तहको त्यो यातना होला भनेर कहिले पनि सोचिएन। यदि साँच्चैकै संवेदनशील सरकार थियो भने त्यो कुरा सोच्थ्यो, त्यो कुरा पनि सोचिएन। त्यति मात्रै होइन, सामान्यत राज्यले जिम्मेवारी लिइसके पछाडि खानाको कुरा, पानीको कुरा, बसोबासको कुरा कम्तीमा व्यवस्थापन गर्न सक्नु पर्थ्यो। यदि नसक्ने भए त्यो जिम्मेवारी किन उठाएको त भनेर हेर्दाखेरि चाहिँ त्यो काम पनि गर्न सकेन। त्यति मात्रै होइन, अहिले जबरजस्त 15,000-25,000 दिएर चाहिँ होल्डिङ सेन्टरबाट निकाल्ने जुन काम भएको छ कुनै विकल्प नदिइकन, यो चाहिँ फेरि मानवता विरुद्धको अर्को ठूलो अपराध, गम्भीर क्षमा नै गर्न नसक्ने अपराधको दिशातिर चाहिँ यो सरकार गइरहेछ। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकार चाहिँ भूमिहीन सुकुम्बासीहरूप्रति चाहिँ झन्झन निर्मम भएर कि गर्नुपर्ने चाहिँ बरु दलालहरूलाई कारवाही गर्नु पर्थ्यो होला, अपराधीहरूलाई कारवाही गर्नु पर्थ्यो होला,
1: नकली सुकुम्बासीहरूलाई कारवाही गर्नु पर्थ्यो
0: होला, संगठित अपराधमा संलग्न भएका गिरोहरूलाई कारवाही गर्नु पर्थ्यो होला, मिटर ब्याज पीड़ितहरूलाई जुन सुतखोरहरूलाई कारवाही गर्नु पर्थ्यो होला, सहकारी ठगहरूलाई कारवाही गर्नु पर्थ्यो होला यदि जनताको पक्षमा काम गर्ने हो भने। त्यतातिर चाहिँ ध्यान नदिने तर सबैभन्दा कमजोरहरूमाथि आक्रमण गर्ने जुन काम हो, त्यस कारणले मानवाधिकार आयोगले यो कुरा उठाउनु जरुरी थियो। मलाई के लाग्छ भने मानवाधिकार आयोगले मात्रै होइन, यो अन्तर्राष्ट्रिय मानवाधिकारवादी संघ संगठनले पनि उठाउनु पर्ने मुद्दा हो। यो मुद्दा त्यसरी उठ्नुपर्छ र उठ्छ होला भन्ने अपेक्षा मलाई लाग्छ।
1: तपाईँको सुझाव चाहिँ एउटा यो सार्वजनिक जग्गा खाली गराउने राज्यको अधिकार र नागरिकको आवासको अधिकार, यो बीचको सन्तुलन चाहिँ कसरी मिलाएर अहिलेसम्म जे नहुनु भइसक्यो, कसरी अगाडि बढ्नु पर्ला सरकार?
0: मलाई के लाग्छ भने अब सबैभन्दा पहिलो चोइस चाहिँ भूमिहीन सुकुम्बासीहरूको आफ्नो चोइस के हो भन्ने कुरा हेर्नुपर्छ, किनकि यहाँको मान्छेलाई यहाँ आएर बल्ल तल्ल श्रम गरी खाने, रोजगारी खरी खाने वा जीविकोपार्जन गर्ने एउटा परिस्थिति, एउटा पर्यावरण बनेको मान्छेलाई भूमि त उता तराईमा छ नि भने तराईमा राखेर हुँदैन, कि उहाँहरूको अपेक्षा के हो, उहाँहरूको चाहना के हो र उहाँले कुन विकल्प दिनुहुन्छ भनेर पहिला जनताको कुरा सुन्नु पर्यो, विकल्प के हो भनेर। उहाँहरूले दिएको विकल्प पनि सबैभन्दा बढी दिगो विकल्प हुन सक्छ। त्यस कारणले पहिलो काम चाहिँ सरकारले गर्ने यदि हो भनेदेखि पहिलो काम भूमिहीन सुकुम्बासीहरूसँग गम्भीरतापूर्वक यो विषयमा छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ, कन्सल्टेसन गर्नुपर्छ र भूमिहीन सुकुम्बासीहरूको माग के हो र त्यसलाई सम्बोधन गर्ने विकल्प के हो भनेर खोज्नुपर्छ। अहिलेसम्म यति ठूलो सुकुम्बासीहरूमाथि अत्याचार भयो, होल्डिङ सेन्टरमा लगेर राख्यो, तर अहिलेसम्म सरकारले गम्भीरतापूर्वक यो समूहसँग कहिले पनि वार्ता गरेन, छलफल गरेन, बहस गरेन, समाधानको विकल्प के हो पनि सोचेन। पहिलो काम यही गर्नुपर्छ भन्ने लाग्छ। दोस्रो चाहिँ हाम्रो संविधानले नै प्रदत्त गरेको अधिकार के हो भन्दाखेरि भूमि आवास जनताको मौलिक अधिकार हो। त्यसो भने भूमि र आवास जनताको मौलिक अधिकार हो भने त्यो मौलिक अधिकार कार्यान्वयन गर्नको लागि विकल्पहरू के छन्, कुन ठाउँमा भूमि, कस्तो भूमिमा उहाँहरूलाई अलि व्यवस्थित तरिकाले बसोबास गराउने भन्ने कुरा चाहिँ राज्यले गर्नुपर्छ, त्यो राज्यको दायित्वको कुरा हो। त्यसरी गर्न सक्यो भनेदेखि चाहिँ भूमिहीन सुकुम्बासीहरूले आफूले इच्छाएको व्यवस्थापन वा उहाँहरूले चाहेको विकल्प दिन सक्यो भनेदेखि चाहिँ त्यसले दीर्घकालीन समाधानतिर लिएर जान्छ। होइन भने विकल्प के हुन्छ त भन्दाखेरि हिजो जसरी लखेटियौँ हामी भोलि त्यसरी नै बस्न आउँछौँ त्यही भूमिमा भन्ने ठाउँमा पुग्छ, यो चाहिँ अर्को द्वन्द्वमा जाने खतरा छ। त्यस कारणले सरकारले अलिक गम्भीरतापूर्वक लिने हो भने भूमिहीन सुकुम्बासीहरूसँग साँच्चीकै मजाले गम्भीरतापूर्वक बहस गरेर, छलफल गरेर, वार्ता गरेर विकल्प के हो भन्ने कुरा चाहिँ उहाँहरूसँग बसेर निकाल्नुपर्छ भन्ने लाग्छ।
1: त्यो पनि अझै ढिला भइसकेका छन् त्यति गर्नलाई पनि,
0: ढिला त भइसक्यो हो, तथापि अझै समस्याहरू झन् सङ्कट छ। आजै मात्रै हामी किर्तिपुरको हेर्ने बाढी पछि यस्तो समस्या भएको छ होइन। मलाई त के लाग्छ भने नि सबै मान्छेले अहिलेका सरकारमा हुने, कम्तीमा सरकारमा हुने, सरकारको पोजिसन होल्ड गरेर बसेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एकपटक त्यो जीवन आफूले बाँचेर हेरेर देखाउनु पर्यो कि कुन संकटमा त्यो समूह बसिराखेको छ, कुन सकटमा त्यो जनसमुदाय चाहिँ अहिले जीवन गुजार्न बाध्य छ भने कमसे कम त्यति संवेदना राख्न सक्ने हो भने त्यहाँबाट मात्रै दीर्घकालीन समाधान के हुन्छ भन्नेतिर सोच्न सक्छ। तर अहिलेको सरकार चाहिँ मैले अघि पनि भने गरिब भएर कहिले सोच्दैन, त्यो सीमान्तकृत समुदाय भएर कहिले सोच्दैन, भूमिहीन भएर कहिले सोच्दैन, किनकि यसले त्यो वर्गको प्रतिनिधित्व गर्नै सकेको छैन, त्यो वर्गप्रति संवेदनशील पनि देखिँदैन। त्यस कारणले विकल्प छ, अझै पनि कोसिस गर्ने हो भने त्यो विकल्पतिर जान सकिन्छ। यदि सरकारले गम्भीरतापूर्वक लिएन र समुदायसँग, भूमिहीन सुकुम्बासी समुदायसँग चाहिँ वार्ता गरेर विकल्पसहितको योजना ल्याउन सकेन भने यो विद्रोहमा विस्फोट हुने कुरा चाहिँ कसैले रोक्न सक्छ जस्तो मलाई लाग्दैन।
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुरा गरिरहेका छौं। लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थापाहरू वा सबैले देख्ने ठाउँमा राखौँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी निम्न र गरीब वर्ग उत्पीडित तथा सीमान्तकृत समुदायको हितमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा लेखक पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मासँग कुरा गरिरहेका छौं। जेबी विश्वकर्माजी, अब चाहिँ यो मिटर ब्याज पीड़ितको कुरा गरौं, त्यसपछि हामी फेरि गरीब दलित र सीमान्तकृत समुदायतिर जान्छौं। अब प्रधानमन्त्रीले चुनावको बेला जे वाचा गर्नुभएको थियो, जे प्रतिबद्धता जनाउनु भएको थियो, त्यो वाचा र प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाडौँसम्मको मार्च शुरू गरेका छन्। अब यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
3: मिटर ब्याज पीड़ितहरूको निकै ठूलो समस्या छ होइन। यो वित्तीय उत्पीडनको सबैभन्दा पराकाष्ठा कहीँ हेर्ने हो भने मिटर ब्याज पीड़ितहरूमा जानुपर्छ भन्ने लाग्छ होइन। अब योभन्दा धेरै अगाडिदेखि उठेको मुद्दा हो कि मिटर ब्याज पीड़ितहरूले मार्च पास गर्दै काठमाडौँ आएर थुप्रै पटक धरना बसेर यो समस्यालाई हल गर्नुपर्छ भनेर धेरै पटक दबाब दिई सिर्जना गर्नुभयो। काठमाडौँ ठूलै आन्दोलनहरू पनि भयो, तर विगतको सरकारले पनि यो कुरा सम्बोधन गर्न सकेनन्। स्वाभाविक हिसाबले यो सरकारप्रति धेरै आशा किन मिटर ब्याज पीड़ितहरूको पनि थियो भन्दाखेरि चाहिँ नयाँ सरकार आयो, नयाँ मन्त्रीहरू आए, नयाँ खालको शासन व्यवस्था सुरु होला अथवा जनताको पक्षबाट शासन व्यवस्था होला र हामीमाथि भएको यो जुन वित्तीय उत्पीडन छ, वित्तीय शोषण छ, त्यो कुरालाई समाधान गर्ने कुनै न कुनै विकल्प ल्याउला भन्ने कुरा।
2: त्यति मात्र होइन कि प्रधानमन्त्री चुनावमा भाषण गर्दा उही जनकपुरमै यो कुरालाई उठाउनु भएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो।
3: तर भइदियो के भन्दाखेरि चाहिँ त्यो मिटर ब्याज पीड़ितहरूको सन्दर्भमा अहिलेसम्म एक शब्द बोलियो त,
2: केही पनि काम हुनै पाएको छैन। त्यसमा
3: अलिकति ल नीतिगत रूपमा केही काम भएन रे, तर हामी छौं भनेर अहिलेसम्म आश्वास्त पार्ने काम गरियो गरिएन नि त। यदि प्रधानमन्त्रीले साँच्चीकै चाहेको भयो सरकार गठन हुने बित्तिकै आफूले गरेको प्रतिबद्धता पूरा गर्ने एउटा स्टेटमेन्ट त कम्तीमा संशोधन दिन सकिन्थ्यो होला कि हामी मिटर ब्याज पीड़ितहरूको बारेमा हामीले चुनावी अभियानमा पनि भनेको जे प्रतिबद्धता थियो हामी पूरा गर्छौं, हामी सरकारमा छौं, हामी नेतृत्व गरिरहेछौं, यो समाधान गर्ने दायित्व मेरो हो भनेर भन्न सकिँदैन थियो होला, सकिन्थ्यो। तर किन नभनेको त भन्दाखेरि फेरि पनि दोहोऱ्याएर के आउँछ भन्दाखेरि चाहिँ त्यति बेला चुनावी अभियानमा चुनावमा भोटको महत्व हुन्छ, भोटका लागि यो खपतको विषयवस्तु बन्न सक्यो, तर त्यो समुदाय त्यो मिटरवाद पीड़ितहरूको संकटको बारेमा कहिले पनि सोचिन। किन भन्दाखेरि चाहिँ फेरि पनि हेर्ने हो भने अब त्यस्तो धेरै अध्ययनहरू त छैन, तथापि हामीले देखेको कुरा सुनेका कुरा हेर्ने भनेदेखि चाहिँ जो मिटर ब्याज पीड़ितहरू छन् मिटर ब्याजमा लाउनेहरू फेरि नेताहरू छन्, हुने खाने धनी वर्गका मान्छेहरू छन्, गरिब त त्योबाट पीड़ित मात्र हुने भयो होइन, त्यहाँको सामन्तहरू छन् होइन, भूमाफियाहरू छन् र त्यहाँका बिचौलियाहरू छन्। बिचौलियाहरूकोले यसरी त्यो गरिब जनतामाथि शोषण गरिराखेको छ कि अहिलेको सरकार चाहिँ मलाई यो मित्र ब्याज पीड़ितहरूको कोणबाट हेर्दाखेरि चाहिँ तिनै दलालहरू, तिनै सामन्तहरू, तिनै जो भूमाफियाहरू जसले चाहिँ गरिबहरूलाई यो मिटर ब्याजमा ऋण लगाइराखेको छ त्यसकै प्रतिनिधिहरू पो अहिलेको सरकार हो कि भन्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यस कारणले जब उसले उसको प्रोटेक्सन गर्ने उसको वर्गीय दृष्टिकोण नै धनीहरू, सामन्तहरू, बिचौलियाहरू केन्द्रित छ भनेदेखि उसले गरिबको कुरा सुन्दैन रहेछ भन्ने कुरा चाहिँ यही मिटर ब्याज पीड़ितकै आन्दोलनबाट पनि प्रस्तुत हुन्छ।
2: अब यो मिटर ब्याजको समस्या चाहिँ कानूनी समस्या मात्रै हो कि सामाजिक, आर्थिक र राजनीतिक समस्या पनि?
3: मूलभूत रूपमा त यो मलाई त आर्थिक राजनीतिक समस्या नै हो भन्ने लाग्छ, किनभने फेरि पनि हामीले हेर्नुपर्ने कुरा चाहिँ कोही किन मिटर ब्याज पीड़ित हुन पुग्यो भन्नेको पछाडि अर्थ राजनीति छ होइन। अर्थ राजनीति छ भन्नुको अर्थ अहिले पनि मैले भने कि कसले मिटर ब्याजमा लगाइराखेको छ, किन लगाइराखेको छ र एउटा निकै ठूलो समूह किन मिटर ब्याज पीड़ित हुन बाध्य बनाएको छ भनेर हेर्दाखेरि चाहिँ यसको अर्थ राजनीतिक कारण भनेको चाहिँ यो त गैर कानूनी काम हो नि होइन। यदि सत्ताले वा सरकारले चाहने थियो भने त उबेला नै रोक्न सक्थ्यो, तर भइराखेको के छ भन्दाखेरि चाहिँ धनीहरूले गरिबहरूलाई शोषण गर्ने पहिला श्रम शोषणको अस्त्र थियो, अहिले चाहिँ त्यसको वित्तीय शोषणको अस्त्रमा रूपान्तरित गरेर त्यो समूहलाई सदाबहार दास बनाउने काम भइरहेछ। त्यो दास बनाउने काम भइराख्नुको पछाडिको रिजन कारण के हो भन्दाखेरि चाहिँ जब ती मान्छेहरू जो पहिला भूदासको रूपमा काम गर्न बाध्य थिए, जो पहिला श्रमिकको रूपमा काम गर्न बाध्य थिए, ती मान्छेहरू मुक्त भएर आए भनेदेखि त तिनकोमा श्रम गरिदिने मान्छे हुँदैन, त्यसकारणले तिनलाई कुनै न कुनै हिसाबले बाँधिराख्ने र आफ्नो आफ्नो नियन्त्रणमा कायम राख्ने र आफूले चाहेको बेला उपयोग गर्ने दृष्टिकोणबाट चाहिँ यो आर्थिक चक्र प्रणाली बनाइएको छ भन्ने कुरा नहेर्दाखेरिसम्म चाहिँ खालि मिटर ब्याज पीड़ितको मात्रै कुरा हुन्छ, त्यस्तो होइन। त्यो भएको हुनाले त्यो चाहिँ त्यो खालको अर्थराजनीतिक व्यवस्था कसरी निर्माण भएको छ भन्ने कुरामा जानुपर्ने हो, त्यसरी अध्ययन हुनुपर्ने हो, त्यहाँबाट समाधानको विकल्प खोज्नु पर्यो, त्यतिर गइन एउटा। दोस्रो चाहिँ कानुनी हिसाबले नै हेर्ने हो भने पनि हामीसँग त कानुन छ, भएको कानुन कार्यान्वयन गर्ने किन कसले रोकिरहेको छ त त्यसो भनेपछि जिम्मेवार त सरकार हो होइन, कानुन कार्यान्वयन ल इन्फोर्समेन्ट एजेन्सी भनेको त सरकार हो, सरकार मात्रका निकायहरू हुन्, तिमी किन गरिरहेको छैनन् भन्ने प्रश्न हेर्दाखेरि चाहिँ फेरि पनि बलशालीहरूको सत्ता भयो भने त्यो मिटर ब्याज लगाउने सबै बलशालीहरू छन्, राजनीतिक हिसाबले तिनीहरूले एउटा सत्ता कब्जा गरेर बसेका छन्, आर्थिक सत्ता पनि कब्जा गरेर बसेका छन् भनेपछि तिनीहरूकै आवाजको मात्रै सुनाइ हुँदो रहेछ, जो उत्पीडित हो, जो पीडित हो, जो संकटमा परेको छ उनको आवाज सुनाइ भएन, त्यो सुन्ने खालको सरकार पनि नभएका कारणले भएका कानुन पनि कार्यान्वयन हुन सकिरहेको छैन जस्तो लाग्छ मलाई।
2: अब यसको समस्याको समाधान चाहिँ मिटर ब्याजकै पीडितको कुरा गर्दाखेरि जसरी अहिले उहाँहरू काठमाडौँ आउँदै हुनुहुन्छ, काठमाडौँ उहाँहरू आउन नपाउँदै सरकारले समाधान गर्न सक्ने कुरा केही हुन्छ, तपाईँको सुझाव के छ?
3: मलाई लाग्छ अब सरकारले चाह्यो भने, सरकार जिम्मेवार हो, सरकारसँग विधि पनि छ, प्रक्रिया पनि छ, विकल्प पनि छ, यदि सरकारले चाह्यो भने उहाँहरू जनकपुरबाट हिँड्दै मार्चा सुकेर काठमाडौँ आउँदै हुनुहुन्छ, यदि सत्ताले चाहने हो भने उहाँले त अलरेडी आफ्नो मागहरू के हो त भनिसक्नु भएको छ नि, त्यो माग सम्बन्ध
2: पूरा गर्ने भनेर सरकारले प्रतिबद्धता जनाइसकेका छ,
3: त्यतिलाई मात्रै कारण सुरु गरिदियो भने त उहाँहरू यत्रो संकट बिहोरेर यत्रो पानी वर्षालाई झेलेर आउनै पर्दैन नि, त्यति कुरा त संवेदना राख्न सक्छ होला नि त सरकारले, फेरि यो सम्बोधन गर्न नसकिने विषय पनि होइन, सम्बोधन नगरी नहुने विषय पनि हो भनेदेखि त एउटा मुद्दा एउटा पोइन्टमा गएर सम्बोधन गर्नै पर्छ, सम्बोधन गर्नै पर्छ भने त्यत्रो जनताले किन दुःख दिने त, सरकारले चाह्यो भने सम्बोधन गर्न सक्ने कुरा छैन, तर हेर्नुपर्ने कुरा चाहिँ राज्य सत्ता भएर होइन मिटर ब्याज पीडित भएर सत्ताले हेर्नु पर्यो,
2: अघि नै तपाईँले जे भन्नुभयो सुकुम्बासी भएर हेर्न पर्यो, मिटर ब्याज पीडित भएर हेर्न पर्यो, महसुस गर्न पर्यो, त्यति भयो भने त्यो समस्या समाधान गर्ने त्यो उपाय पनि पहिल्यै छ, त्यो चाहिँ कार्यान्वयनमा गर्नलाई चाहिँ बल्ल त्यो सजिलो हुन्छ भन्ने कुरा गर्नुभयो। जेबी विश्वकर्माजी तपाईँ लेखक, पत्रकार एवं अभियन्ता हुनुहुन्छ, आज हामी तपाईँसँग गरीब तथा सीमान्तकृत समुदायको दृष्टिकोणबाट सरकारको काम, उनीहरूको अवस्था र अब त्यो अवस्था परिवर्तन गर्न सरकारले के गर्नुपर्छ भनेर कुरा गरिरहेका छौँ। हामीले तपाईँसँग अलिकति सुकुम्बासी समस्या जुन अहिले कष्टकर जीवन भोगिरहेका छन्, अझ यो बाढीको बेला चाहिँ सुकुम्बासीको अवस्था झन् विचली भएको छ, अनि मिटर ब्याज पीडितहरू जनकपुरबाट काठमाडौँ आउँदै हुनुहुन्छ, सरकारले प्रतिबद्धता पनि पूरा गर्न नसकेको, प्रतिबद्धता पूरा गर्छु भनेर पनि कार्यान्वयन गर्न नसकेको भनेर ध्यान आकर्षण गर्नु, अब त्यो दुईटा समुदायलाई सरकारले कसरी हेर्नुपर्छ भनेर तपाईँले भन्नुभयो। अब चाहिँ हामी अझै केन्द्रित भएर कुरा गर्दा, हामी दलित गरीब र सीमान्तकृत तपाईँले अघि नै हामीले धेरै कुरा गरिहाल्यौँ होइन, यो आलोचकहरूले सरकारको यो पहिलो काम चाहिँ संरचनागत सुधार र प्रशासन सुधारमा बढी गयो, गरीबको तर्फ चाहिँ केन्द्रित भएन भनेर भनेका छन् होइन आलोचकहरूले पनि, तपाईँ चाहिँ यसमा कतिको सहमत हुनुहुन्छ?
3: मैले अघि भने सुधारका सामान्य संकेतहरू चाहिँ प्रशासनिक सुधारमा देखिएको छ, तर संरचनागत सुधारमा खासै केही भएको म देख्दिनँ। संरचनागत सुधार भन्ने कुरा चाहिँ मैले सोच्ने संरचनागत सुधार के हो भन्दाखेरि चाहिँ हाम्रो जुन शासन व्यवस्था छ, जस्तो उदाहरणको लागि चाहिँ स्थानीय तहले जसरी काम गरिरहेको छ, स्थानीय सरकार जनताप्रति केन्द्रित भएर जनतालाई थप सुविधा थप सहज बनाउने खालको शासन संरचना भयो भने शासकीय सुधार हुन सक्छ। अहिले जुन प्रदेशहरू अहिले गठन भएको छ, भनौँ न हामी संहितामा गइसकेपछि प्रदेशहरूको जुन खालको स्पिरिट थियो, उसको पोलिटिकल लाइसेन्स थियो, संघीयतालाई सबैभन्दा बलियो बनाउने, सशक्त बनाउने र त्यसलाई प्रभावकारी बनाउने दिशातिर काम यदि हुन खोजेको थियो भनेदेखि यसलाई सुधार भयो कि भनेर लिनुपर्ने हुन्थ्यो। अब संघकै कुरा हेर्ने हो भने पनि संघले जसरी आफ्ना सरकार अन्तर्गतका निकायहरूलाई सुधार गर्ने वा रूपान्तरण गर्ने योजनासहित निश्चित योजनासहित आएको थियो भने अब यहाँ सुधार हुन्छ भनेर भन्न सकिन्छ। जस्तो उदाहरणको लागि न्याय पाउने कुरा गरिबहरूको लागि सीमान्तकृतहरूलाई निकै यो आकाशको फल जस्तो छ क्या, किनकि कसरी न्याय पाउने, न्यायिक प्रक्रियामा प्रवेश गर्ने बित्तिकै आतंकित हुनुपर्छ, वकिल चाहिन्छ, प्रहरी प्रशासन हुन्छ, इन्भेस्टिगेसन हुन्छ, के हुन्छ कसो हुन्छ भनेर त्यो सम्झिँदाखेरि नै एउटा सामान्य गरिब परिवारको मान्छे, सामान्य मजदुरले, सामान्य श्रमिकले त न्यायमा जान सक्ने बाटो नै देख्दैन होइन, त्यस्तो ठाउँमा न्याय पाउने कुरामा के रूपान्तरण भयो त, के योजना छ त, केही पनि योजना देखिन्न भनेपछि त्यसले संरचनाको सुधारमा केही काम गरे जस्तो मलाई लाग्दैन, त्यो योजना पनि देख्दिनँ म, अलिक बृहत्तर खालको केही योजना पनि छैन, बरु उल्टो के भइरहेछ भन्दाखेरि चाहिँ यत्रो ठूलो सङ्घर्ष बलिदानीबाट प्राप्त गरेको संघीयता अथवा प्रदेशहरू खारेज गर्ने कुरा पनि आइरहेछ, यसले त रूपान्तरण गर्दैन, यसले सुधार गर्नेवाला छैन कि, यसले झन् बिगार्नेवाला छ, भनेपछि सुधारका नाममा सुधारको कुनै विस्तृत योजना नबनाइकन भएको कुरालाई बिगार्नेतिर गइरहेछ भन्ने लाग्छ। अब प्रशासनिक कुरा हेर्दाखेरि चाहिँ अघि पनि मैले भने सरकारी कार्यालयहरूमा पहिलेभन्दा एफिसियन्सी अलिक बढेको चाहिँ देखिन्छ, होइन पहिलेभन्दा अलिक छिटो गतिमा काम हुने, पहिले हामी सरकारी कार्यालय पुग्दाखेरि चाहिँ खाजा खाने समय भनेर एक डेढ घन्टा कर्मचारी नभिर्ने अवस्था हुन्थ्यो, त्यस्ता कुराहरूमा केही रूपान्तरण भएको छ, अलिकति डिजिटल प्रविधिबाट गर्न खोजेको पनि देखिन्छ, जसले चाहिँ दैनिक कामहरूमा केही सहजता त ल्याएको छ।
2: अब यसमा मैले तपाईँलाई रोकेको, जस्तो त्यो काम त सुधार भइरहेको छ, धेरैले सुधारको अनुभव तपाईँले भने जस्तै अनुभव गरिरहेका छन्, तर त्यो सुधारसँगै एउटा गरिब, एउटा दलित, एउटा सीमान्तकृत समुदाय अस्पताल उपचार गर्न जाँदाखेरि उसले सहज रूपमा, सुलभ रूपमा उपचार पाउने व्यवस्था, शिक्षा पहिला भन्दा चाहिँ शिक्षाको गुणस्तर चाहिँ बढेको कुरा चाहिँ हुनुपर्नेमा अथवा रोजगारी हुनुपर्नेमा त्यो सुधार सँगसँगै त्यो सुधार पनि हुनु पर्यो, त्यो त्यहाँ पनि महसुस गर्ने अवस्था चाहिँ गरिबहरूले महसुस गर्ने अवस्था चाहिँ अझै हुन सकेन भन्ने कुरा भयो।
3: होइन अहिले त अब गरिब सीमान्तकृतहरूको कोणबाट हेर्दाखेरि त कुनै पनि खालको सुविधा, कुनै पनि खालको बेनिफिट, कुनै पनि खालको अनुभूति गर्ने ठाउँ पुगेछ। जस्तो एउटा उदाहरण भनौँ न कि पहिले, अहिले पनि नेपालमा करिब करिब 25,000 आधारी मान्छेहरू वैदेशिक रोजगारमा जान्छन् प्रत्येक दिन। प्रत्येक दिन वैदेशिक रोजगारमा जाने मान्छे को छ भनेर हेर्दाखेरि त अधिकांश निम्न मध्यम वर्गको गरिब वर्गको मान्छेहरू छन्। अब यदि वैदेशिक रोजगारमा जाने कुरालाई निरन्तरता नै दिने हो भने पनि ऊ ठगिनेबाट बचाउनले सरकारले काम गरे त कि प्रत्येक मान्छे त ठगिएको छ नि यहाँ, होइन म्यान पावर एजेन्सीले ठगेको छ, त्यहाँ एजेन्टले ठगेको छ, लुटिराखेको छ। कमसेकम त्यो मान्छेलाई वैदेशिक रोजगारमा त हामी रोक्न सकेनौँ, रोजगारी दिन त सकेनौँ, तर जानुभन्दा अगाडि ठगिनेबाट बचाउने केही काम गर्न सकिन्थ्यो होला नि त, गरेन होइन। अब स्वास्थ्य सेवाका कुरा गरौँ कि स्वास्थ्य सेवा हाम्रो संविधानले निशुल्क स्वास्थ्यको कुरा गरेको छ, एउटा गरिबले निशुल्क स्वास्थ्य सेवा पाउन सक्छ त? पाउन सक्दैन। अझ भइराखेको के छ भन्दाखेरि भएको बिमा समेत उपयोग गर्न नपाउने अवस्थामा पुगेको छ, भनेपछि गरिबले कसरी सेवा पायो त? भने त झन्झन बढी सङ्कटतिर गइराखेको छ कि अहिले चाहिँ सरकारको यो इकोनोमिक्सलाई अथवा अर्थ प्रणालीलाई हेर्ने भनेदेखि चाहिँ उसले जसरी हुन्छ राज्यलाई राज्यमा कर बटुल्ने, जोसुकैलाई मार परोस् परोस् त्यसमा सबैभन्दा बढी मार पर्ने चाहिँ फेरि गरिब र सीमान्तकृतै छन्। आर्थिक अर्थतन्त्रको कोणबाट हेर्दाखेरि पनि त्यो समुदायले केही पनि बेनिफिट पाएन। त्यति मात्रै होइन, शिक्षामा कुरा हेर्ने भने अहिले मलाई के लाग्छ भने अधिकांश सामुदायिक विद्यालयहरू धानी दिने चाहिँ गरिब र श्रमजीवी वर्गको मान्छेहरूले नै हो। अब गुणस्तर त्यहाँ सुधार्नु पर्ने हो नि त, होइन। अब कम्पिट गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ असाध्यै कमजोर सामाजिक आर्थिक अवस्था भएको ठाउँमा विद्यालयबाट साँच्चीकै गुणस्तरीय अध्ययन अध्यापन नहुने ठाउँबाट आएको विद्यार्थीले रोजगारीका लागि प्रतिस्पर्धा कोसँग गर्नुपर्छ भन्दाखेरि चाहिँ सहरको स्थापित भएको राम्रो भनेको कहिलेको विद्यालयको विद्यार्थीले उसले प्रतिस्पर्धा गर्नुपर्छ। सुधार गर्नुपर्ने कुरा चाहिँ सबैभन्दा राम्रो गुणस्तरीय शिक्षा भएकोसँग प्रतिस्पर्धा गर्ने विद्यार्थी त त्यो तहमा तयार गर्ने के योजना हुनु पर्थ्यो होला नि। तर के छ त भनेर हेर्ने, शिक्षा सुधारमा त्यो रिजल्ट समयमा निकाल्ने एउटा त्यो पनि भद्रगोल छ कि त्यो बाहेक के रूपान्तरण भयो त भन्दाखेरि त्यो केही पनि रूपान्तरण भएन। अझ सीमान्तकृत कोणबाट हेर्ने भने सारा सामुदायिक विद्यालयहरू ध्यान दिने गरिबहरू श्रमिकहरू सीमान्तकृतको शिक्षालाई गुणस्तरीय बनाउने केही काम छैन, भएको निशुल्क शिक्षाको पनि ठिक ढङ्गले अभ्यास गर्न सकिएको छैन। निशुल्क शिक्षा त भनिएको छ तर भइरहेको के छ भन्दाखेरि कतिपय विद्यालयमा म नै पुग्दाखेरि त्यहाँ परीक्षाको नाममा पैसा लिएको छ, भर्ना त अहिले लिएको छैन तर विभिन्न बाना पैसाले उठाउने काम फेरि भइ नै रहेछ। कमसेकम यो सरकारले यदि सोच्ने थियो भने कुनै पनि शिक्षा के अरे कुनै पनि शुल्क नतिरिकन विद्यालयले विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्न सक्थ्यो। त्यति मात्र होइन, असाध्यिक क्रम के भन्छ आर्थिक जीवन सङ्कटमा भएको दलित सीमान्तकी समुदायको लागि छात्रवृत्ति दिन सक्थ्यो। छात्रवृत्ति दिएर कमसेकम सहज तरिकाले उसले शिक्षा आर्जन गर्न सक्ने ठाउँमा पुर्याउन सक्थ्यो। गरे के त भनेर हेर्दाखेरि केही पनि गरेन, बरु शिक्षामा कर लगाएर थप जनतालाई त्यहाँबाट भनेको अप्ठ्यारोमा पार्ने काम चाहिँ गरिरहेछ। स्वास्थ्य क्षेत्रमा कर लगाएर जनतालाई झन अप्ठ्यारो पार्ने काम गरिरहेछ, भएको बिमासँगै काम नगर्ने ठाउँ पुर्याइरहेछ। यसले त गरिबको लागि सीमान्तको लागि त केही गरेकै छैन नि त, झन् पनि शङ्कर पाइरहेको देख्छु म चाहिँ।
2: अब यो तपाईँको दृष्टिकोणमा चाहिँ देवीजी, सरकारले गरिबीलाई चाहिँ गरिबी केवल यो राहतको विषय बनाइरहेको छ कि अधिकारको विषय?
3: अहिले त सरकारले हेर्दाखेरि त यो गरिबीको मुद्दा नै यो सरकारको मुद्दा बनेको छैन मलाई त्यस्तो लाग्छ, होइन। गरिबीको मुद्दा किन मुद्दा बनिरहेको छैन भने यदि सरकारले गरिबी निवारण गर्ने यदि चाहना गर्थ्यो भने गरिबी निवारणका उसँग प्रोजेक्ट के न के प्लान हुन्थ्यो होला, योजना हुन्थ्यो होला। अहिलेको नीति तथा कार्यक्रम हेऱ्यो भने त गरिबी निवारणको केही पनि काम छैन, कुनै पनि योजना बनेको छैन, बजेटको विनियोजन छैन। भनेपछि यदि सरकारले साँच्चै गर्ने हो भने है अब के गर्न सकिन्छ भन्ने हिसाबले हेर्दाखेरि चाहिँ यो देशमा कोही पनि नागरिक रहरले गरिब भएको मान्छे होइनन्, संरचनाका कारणले गरिब भएका हुन्। होइन हाम्रो अर्थ प्रणालीको कारणले गरिरहेका हुन्, हाम्रो शक्ति सम्बन्ध जुन खालको बनाइयो, आर्थिक सम्बन्ध जस्तो खालको बनाइदियो, त्यो लामो समयसम्मको सामन्ती उत्पादन प्रणालीका कारणले निश्चित समूहमा मात्रै भूमिको कब्जा हुने कारणले, भूमिहीन बनाएका कारणले, भएको भूमिको प्रयोग गर्दाखेरि भूमिबाट लगिरहनु पर्ने बाध्यता कारणले, र सीमान्तकै तर कहाँ बस्न बाध्य छन् भनेर हेर्ने हो भने चाहिँ कि पहाडमा हेर्दाखेरि कि खोलाको किनार नजिक, कि चाहिँ जंगलको नजिक जहाँ सधैँभरि उत्तरासमा बाँच्नु पर्छ त्यस्तो ठाउँमा बस्न बाध्य बनाएको थियो। त्यस्ता कारणले गरिबी भएको हो भनेदेखि चाहिँ गरिबीका कारणहरू खोजेर समाधान गर्ने विधि के हो भनेर खोज्नुपर्ने हुन्छ। कम्तीमा म के भन्छु भन्दाखेरि चाहिँ नेपालमा लामो समयदेखि नभएको, जस्तो नेपाली कङ्ग्रेसले गठन भएदेखि भूमि सुधारको एजेन्डा उठायो तर त्यो भने जस्तो भूमि सुधार हुन सकेन। कम्युनिस्टले त झन् जसको जोत उसको पोत नारा लगाएर भूमि क्रान्तिकारी भूमि सुधारको नारा नै लगायो, त्यो कहिले पनि हुन सकेन। तर अहिलेसम्म आउँदाखेरि चाहिँ जो मान्छे भूमिहीन भएर बाँच्नु परेको छ उसँग आफ्नो स्वत्व हुन्छ नि एउटा खालको डिग्निटी समेत नरहने अवस्थामा पुगेको छ भने चाहिँ त्यो तहको गरिबहरूलाई, त्यो तहको गरिबी निवारणको लागि चाहिँ राज्यले कम्तीमा भएका स्रोतहरूको विनियोजन ठिक ढंगले गर्ने, प्राकृतिक स्रोतहरूमा पहुँच स्थापित गर्ने, त्यो स्वामित्व र अधिकार सुनिश्चित गर्ने कुरा त्यसरी गर्न सकेको भए कमसेकम प्राकृतिक स्रोतमाथि उसको पहुँच हुँदाखेरि अलिअलि भए पनि जीविकाको लागि सहज हुन्छ अथवा आत्मसम्मान पूर्वक बाँच्न पाउने परिस्थिति बन्छ। त्योभन्दा पछाडि चाहिँ राज्यको अघि पनि मैले भने कि संरचनागत कारणले नै गरिब बनाइएको हुनाले राज्यले क्षतिपूर्ति पनि दिनुपर्छ, भन्नुको अर्थ चाहिँ गरिबहरूको लागि विशेष कार्यक्रम चाहिन्छ। विशेष कार्यक्रम बनाउन सकिएन भनेदेखि चाहिँ गरिबी निवारण काम पनि अगाडि बढ्दैन।
2: अब यसमै अझै मेन ढंगले अन्त्यमा चाहिँ जेबीजी, जस्तो हामीले अघि नै सुरुमा गणेश नेपालीको प्रसङ्ग निकाल्यौं, जो चाहिँ गरिबीकै कारण होइन समस्यामा परेर काठमाडौँमा आएर विकल्प नभएर सरकारले नियम कानून चाहिँ पालना गराउन खोज्दाखेरि होइन त्यो नियम कानून अनुसार चाहिँ आफ्नो त्यो दैनिकी पूरा गर्न नसकेर आफ्नो आर्थिक अवस्थाको कारणले चाहिँ देह त्याग गर्नु पर्यो। सुकुम्बासीको एउटा हामीले कुरा गऱ्यौँ भने सुकुम्बासीलाई विस्थापित गर्नु खोज्दा त्यस्तै एउटा अवस्था आयो। भनेको जो जो चाहिँ यो गरिबहरू छन्, गरिबी छ, उहाँहरू चाहिँ यो अवस्थासम्म आफ्नै ज्यान फाल्नुपर्ने अवस्थासम्म पुग्नु भएको छ, त्यो अवस्था दोहोरिन नदिन होइन हामीले जे जे कुरा गऱ्यौँ, जे जे समस्या सरकारले जे जे गर्नुपर्थ्यो त्यो गरेका छैन। अब के गर्ने, त्यो अर्को चाहिँ गणेश नेपाली हुन नदिन, अर्को यस्तै अवस्था आउन नदिन सरकारले तत्काल गर्नुपर्ने र नीति बनाएर गर्नुपर्ने काम चाहिँ के हो तपाईँको सुझाव?
3: मलाई लाग्छ अब सरकारले एउटा त यति धेरै हामीसँग घटनाहरू छन् कि वार्षिक हाम्रो नेपालमा करिब करिब 7,000 हारारी मान्छेले आत्महत्या गर्दोरहेछन् विभिन्न कारणले। त्यति मध्ये धेरै आत्महत्या गर्न बाध्य भएको समूह चाहिँ फेरि गरिबहरू, सीमान्तकृतहरू, श्रमिकहरू नै सबैभन्दा ठूलो संख्या छ। यो विषयलाई कहिले पनि गम्भीरतापूर्वक हेरिएन। त्यस कारणले अहिले सरकारले यदि चाहने हो भनेदेखि चाहिँ आत्महत्या गर्न बाध्य भएका व्यक्तिहरूको सामाजिक आर्थिक जीवन रूपान्तरणको ठोस वा विशेष कार्यक्रम बनाउन सक्छ। जस्तो उदाहरणका लागि यो आत्महत्या गर्नुपर्ने बाध्यतामा पुगेका व्यक्तिहरूको आर्थिक सामाजिक जीवन कस्तो छ भनेर हेर्दाखेरि चाहिँ विकल्प नै छैन मान्छे त्यतिकै आत्महत्या गर्दैन नि त। आर्थिक हिसाबले सम्मत हुन सक्ने, अलिकति भए पनि सहज जीवन बनाउन सक्ने ठाउँ छैन। सामाजिक हिसाबले हेर्दाखेरि प्रत्येक पाइलामा विभेदहरू सहन बाध्य छ, एक खालको सामाजिक अपहेलनाको शिकार हुनु परेको छ। उसले त्यहाँबाट पनि कतै मुक्ति पाउने बाटो देखिरहेको छैन। अलिकति आफ्नै तरिकाले केही गरिखाउन भनेर हेर्ने हो भने पनि सामान्य साना खालको उत्पादनहरू लगानीहरू गर्ने कुनै पनि वातावरण छैन, लगानी गर्ने स्रोत पनि छैन। कमसेकम सरकारले अलिकति पहिचान गरेर जो असाध्यै धेरै संकटमा रहेको छ त्यस्ता व्यक्तिहरूलाई उद्यममा जोड्ने कुरा, सिपमा जोड्ने कुरा र त्यो सिप सँगसँगै उसको जीविकोपार्जनलाई सुधार गर्ने आर्थिक कार्यक्रमहरू केही बनाउने हो भनेदेखि मान्छेहरू अलिअलि भए पनि अडिन्छन् जस्तो लाग्छ मलाई चाहिँ। किनभने जब मान्छेले सरकारले नै मेरो लागि केही सपोर्ट गरिराखेको छ, अनुदान दिएको छ अथवा सहयोग गरेको छ र आर्थिक जीवनमा रूपान्तर गर्ने नीतिगत व्यवस्था छ, हामी त्यहाँबाट केही न केही बेनिफिट हुन सक्छौँ भन्यो भने उसमा आशा जागृत हुन्छ एउटा चाहिँ। दोस्रो चाहिँ अब नीतिगत हिसाबले हेर्दाखेरि चाहिँ नेपालमा गरिबी निवारणको कार्यक्रम पहिला चलेको थियो, त्यो प्रभावकारी हुन सकेन। त्यसमा पनि बिचौलियाहरू असाध्यै धेरै फस्ताए कि जो गरिब हो गरिबको जीवनमा रूपान्तरण हुन सकेन। त्यो अध्यायबाट पनि हामी के सिक्न सक्छौँ भन्दाखेरि चाहिँ गरिबले आफूलाई गरिबीबाट मुक्त गर्ने कार्यक्रम कस्तो हुन्छ भनेर हेर्दाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने कार्यक्रम नहुँदाखेरिसम्म खालि पैसा मात्र दिएर हुँदैन रहेछ। त्यसो हुँदाखेरि चाहिँ उसको आर्थिक सामाजिक जीवनमा रूपान्तरण गर्ने खालको हाम्रो विशेष कार्यक्रम है, मैले सामान्य कार्यक्रम भनेको छैन कि विशेष कार्यक्रम सरकारले डिजाइन गर्न सक्छ। यसको लागि तत्कालै गर्दाखेरि मानव सरकारले चाह्यो भनेदेखि दुई हप्ता, एक हप्ता वा एक महिनाभित्र बलियो खालको कार्यक्रम त्यो समुदाय लक्षित कार्यक्रम बनाउन सक्छ र कार्यान्वयन गर्न सक्छ। त्यति मात्रै होइन, यो दीर्घकालीन रूपमा पनि नेपालको गरिबीको समस्या हल नगर्दाखेरिसम्म चाहिँ फेरि अगाडि बढ्न सकिन्छ। जस्तो दीर्घकालीन रूपमा हेर्दाखेरि के देखिन्छ भने, अहिले मैले भने गरिबीको एउटा ठुलो कारण भनेको चाहिँ भूमिहीनता हो, प्राकृतिक स्रोतमाथिको पहुँच भिन्नताको अवस्था हो, र त्यति मात्रै होइन रोजगारीको भिन्नताको अवस्था पनि हो। कमसेकम अहिलेको सरकारले रोजगारविहीनहरूलाई कम्तीमा न्यूनतम दैनिक बेरोजगार भत्ता उपलब्ध गराउँछौ र त्योभन्दा पछाडि आर्थिक जीवन रूपान्तरण गर्ने कुनै एउटा परियोजना पनि सञ्चालन गर्छौं भन्ने भने उसमा आशा जागृत हुन्छ र त्योभन्दा पछाडि आफ्नो आर्थिक सामाजिक जीवन रूपान्तरण दिशातिर अगाडि बढ्न सक्छ। होइन, अब सङ्कट के भइरहेको छ भन्दाखेरि चाहिँ सामान्य रोग लाग्यो भने पनि गरिबहरू श्रमिकहरू चाहिँ अब उपचार गर्न पैसा हुन्न, सुविधा छैन, त्यसपछि छोराछोरी पढाउनुपर्छ, पढाउन सक्ने क्षमता छैन, त्यसपछि त्यति मात्रै होइन आफ्नो दैनिक जीविका पनि सञ्चालन गर्न गाह्रो हुने भएपछि मान्छेले के रोज्दो रहेछ भन्दाखेरि सबै सङ्कटसँग जुझ्नुभन्दा बाटो यही हो कि भनेर गलत बाटोतिर जाने परिस्थिति बन्दो रहेछ। यो परिस्थितिलाई रोक्नको लागि चाहिँ सरकारले नीतिगत रूपमा पनि दीर्घकालीन रूपमा भूमिहीनताको समस्या हल गर्ने कुरा, बेरोजगारीको समस्या हल गर्ने दिशातिर जानुपर्छ, सँगसँगै उत्पादन प्रणालीसँग त्यो समयलाई जोड्नतिर जानुपर्छ। तत्कालीन हिसाबले चाहिँ कम्तीमा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने र सानो सानो इन्टरप्राइजहरू सुरु गर्ने अथवा केही न उसले चाहेको व्यवसाय वा उसले चाहेको उत्पादन प्रणालीसँग जोड्ने काम मात्रै गर्न सक्यो भने पनि एउटा चरणमा अब आशा जागृत हुने ठाउँतिर पुगिन्छ। जब आशा जागृत हुँदैन त्योभन्दा पछि निराशाले चाहिँ गलत परिणाम
2: एकदम यो सरकारले गर्नु पर्यो। अब अन्त्यमा चाहिँ निम्न वर्ग, गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायका मान्छे आफैले अब चाहिँ के गर्ने, यो निराशा मात्रै हुने कि आफ्नो जीवन बदल्नको लागि केही आफूले केही गर्न सकिन्छ?
3: यसको दुईटा काम जस्तो लाग्छ। एउटा चाहिँ अघि पनि मैले भने गरीब हुनुको पछाडि व्यक्ति कारक होइन, हाम्रो सिङ्गो संरचना कारक हो, सिङ्गो अर्थनीति अथवा अर्थ प्रणाली कारक हो। त्यो हिसाबले हेर्दाखेरि चाहिँ यसलाई रूपान्तरण गर्ने, बदल्नको लागि र आफ्नो अधिकारहरू प्राप्तिको लागि र संगठित अभियानहरू नै चलाउनुपर्छ भन्ने लाग्छ। एउटा चाहिँ किनभने यो गरिबीबाट मुक्ति हुने कुरा, अधिकार दावी गर्ने कुरा चाहिँ सरकारले सहज ढंगले सुनिदिएदेखि त सहजै हुन्थ्यो, तर सुन्नेवाला छैन। त्यसकारणले संगठित अभियानहरू चलाउनुपर्छ। जुन कुरा संगठित अभियानमा चाहिँ गरिब सीमान्तकृतले मात्रै होइन, कमसेकम न्यायका पक्षधर सचेत नागरिकले पनि यो विषयमा बोल्नुपर्छ, कुरा उठाउनुपर्छ, अभियानहरूमा सामेल हुनुपर्छ भन्ने लाग्छ एउटा काम चाहिँ। दोस्रो चाहिँ अब मैले खोजेको जीवन कसरी रूपान्तरण हुन सम्भव छ भन्ने कुरालाई हामीले कसरी सोच्नुपर्छ होला जस्तो लाग्छ भन्दाखेरि चाहिँ आशावादी हुने ठाउँ नभेट्दाखेरि निराशातिर गइँदो रहेछ, तर आशावादी बन्ने दिशातिर सरकारलाई जिम्मेवार बनाउने काम गर्नु पर्यो। जस्तो उदाहरणको लागि चाहिँ स्थानीय सरकार छ हामीसँग नजिकै, स्थानीय सरकारको भूमिका के हो त भन्दाखेरि चाहिँ त्यहाँ भएका समुदायले जुन खालको कष्टप्रद जीवन बाँच्न बाध्य भएको छ, मेरो जीवन अवस्था यस्तो भयो सरकारले के गर्छ भनेर त्यहाँ प्रश्नहरू उठाउनु पर्यो, वडाध्यक्षसँग प्रश्न उठाउनु पर्यो, गाउँपालिकासँग नगरपालिकासँग प्रश्न उठाउनु पर्यो, र मेरो विकल्प दिने दायित्व राज्यको भएको हुनाले राज्यलाई जवाफदेही बनाउनको लागि पनि हामीले अभियानहरू सञ्चालन गर्नुपर्छ। कि कोही छैन भन्ने होइन, कि हामीले बनाएको राज्य सत्ता छ, हामीले बनाएको सरकार छ भने हामीले बनाएको सरकार वा जनताका नाममा राजनीति गरेका मान्छेहरूले बनाएको सरकार भएको हुनाले तिम्रो जिम्मेवारी हो भनेर जवाफदेही बनाउनलाई चाहिँ अलिक बोलीसँग नै भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ।
2: धेरै धेरै धन्यवाद जेबी विश्वकर्माजी, तपाईँको यो महत्वपूर्ण भनाई, विचार, सुझाव र समयको लागि
3: हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो लेखक, पत्रकार एवं अभियन्ता जेबी विश्वकर्मा। आजको कार्यक्रममा हामीले निम्न र गरीब, उत्पीडित तथा सीमान्तकृत समुदायको पक्षमा सरकारको व्यवहार र अब गर्नुपर्ने कामको विषयमा कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
5: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
4: सजिलो लाग्नु हुनेछ।
6: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 0942538888 98012538888।
11: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
12: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
11: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
12: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
11: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
12: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
11: कार्यक्रम सड़क र सवारी।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि केही ठाउँमा आरी गोप्टेर मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा, नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी गोप्टेर मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश, कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला, खोल्सा, नदी आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक, नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोर्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले हुइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरू गाउँपालिका 6 का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहौली क्षेत्रमा धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाई रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7 अर्ब 47 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैगरी गरी सप्तरीको कुसाहादेखि सिराहाको कमला पुलसम्म पर्ने 47.21 किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत 8,80,70,18,000 रूपियाँ रहेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा 6 लेन तथा अन्य क्षेत्रमा 4 लेनको हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बझाङमा हिजो भएको जीप दुर्घटनामा घाइते भएका मध्ये 6 जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। केदारसिंह गाउँपालिका 7 सुगुरीमा भएको दुर्घटनाका अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा नै उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना हुँदा 16 जना मध्ये 3 जनाको घटनास्थलमै ज्यान गएको थियो, अरू 12 जना घाइते भएका थिए। तीमध्ये 6 जनालाई आज बिहान थप उपचारका लागि हेलिकप्टरबाट नेपालगंज पठाइएको छ। ज्यान गुमाउनेहरूमा केदार सिंह 7 की विमला धामी, दुर्गाथली 6 की केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखड़ामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता तबा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। यसअघि आजै बिहान भएको खेलमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जीतमा दुवै गोल जुड बेलिङहमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलेसअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङहमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्यपूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समयको खेल चल्दै नर्वेलाई हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा।

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी

लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Some Sampurna Channel Package Bonus Pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: साली नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: सहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81 वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्झाइन भित्रका खबरमा तपाईंलाई स्वागत छ। साउन महिनामा पशुपतिनाथको पूजा एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाई अभियान शुरू गरिएको छ। साउन महिना र सोमबार भगवान शिवको महिना र बार मानिने भएकोले एकै दिन लाखौं भक्तजन पशुपतिनाथको पूजा एवं दर्शनका लागि पुग्ने गर्छन्। आउँदो शुक्रबारदेखि साउन लाग्ने भएकोले आवश्यक तयारी थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले सफाई अभियान थालिसकेको कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। अरू बेला विशेष गरी शनिबार सफाई कार्य हुने गरेकोमा साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सफाई अभियान सञ्चालन गरिने भएको छ। काठमाडौँ महानगरपालिकाको वडा 18 तपिता पार्कमा महानगरपालिकाका पूर्व मेयर स्वर्गीय प्रेमलाल सिंह पीएल सिंहको प्रतिमा स्थापना गरेको छ। हिजो आयोजित कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले प्रतिमा अनावरण गर्नुभयो। त्यस अवसरमा कार्यवाहक मेयर डंगोल सहित विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य सिंहका परिवार सदस्य र स्थानीय बासिन्दाको सहभागिता थियो। मूर्तिकार श्याम तुलाधरले निर्माण गर्नुभएको धातुको प्रतिमा झण्डी 9,38,000 रूपियाँको लागतमा तयार भएको हो। वडा कार्यालयले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी मदन भण्डारी पुष्पलाल श्रेष्ठ पद्मरत्न तुलाधर र शंखधर साखवाको प्रतिमा स्थापना गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले उपत्यकाका मौलिक संस्कृति परम्परा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन प्रवर्धन तथा पुस्तान्तरणलाई टेवा पुर्याउने उद्देश्यले 145 परम्परागत गुठी बाजा समूह र समुदायलाई जनै 2,00,000 रूपियाँका दरले अनुदान प्रदान गरेको छ। महानगरले यस कार्यक्रम अन्तर्गत 73 ज्यापू समुदायका गुठी 47 खड्गी समुदायका गुठी तथा 25 गुङ्गला धर्म बाजा खललाई आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। महानगरपालिकाका अनुसार परम्परागत गुठी र बाजा समूहहरू काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोड़िएका संस्था हुन्। यिनै संस्था मार्फत वर्षौंदेखि विभिन्न जात्रा पर्व धार्मिक अनुष्ठान सांस्कृतिक परम्परा र सामाजिक संस्कारहरू सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय परम्परागत अभ्यासहरू कमजोर बन्दै गएको अवस्थामा काठमाडौँ महानगरको यो सहयोगले तिनको निरन्तरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। र पशुपतिमा साउने सोमबारको

तयारी सुरु, सरसफाईका काम थालियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। आज र भोलि ठूलो पानी पर्न सक्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउनुहोला। नमस्कार।

0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बिर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलगिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511189918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर: पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू: ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ, सम्पर्क नम्बर 0684200001, 24003, 98571917, 98576567, 98451720736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7178।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
5: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
6: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
7: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
6: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
5: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टिबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
6: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
5: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 067-424-227, 067-424-227।
7: मोबाइल नम्बर 98-577-22-597, 98-577-23-597,
5: 98-511-89-918।
7: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
5: भडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
8: अनि तयो कागज केमा छिन् वा? अँ झिल्काई के पर्सनल नम्बर ब्लक लै बधी
9: पर्सनल मोबाइल नम्बर मे उनी यौ टेलिकमर भए अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि बैङ्करी
9: बैङ्करी
8: अँ
9: सर चाहिँ तले लल्पर्दी
8: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई। निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: साथै सुरक्षा घरको साथ जीवन भर।
1: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। काठमाडौँ मार्चमा जनकपुरबाट असार 25 गते हिँडेका मिटर ब्याज पीड़ितहरू आज सर्लाही आइपुगेका छन्। करिब 250 जनाको संख्यामा रहेका पीड़ितहरू आज चौथो दिन पैदल हिँडेर सर्लाहीको मलंगवा आइपुगेको मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समितिका प्रवक्ता नवीन निर्गाले जानकारी दिनुभयो। मार्चमा विभिन्न जिल्लाबाट पीड़ितहरू थपिने क्रममा रहेको उहाँले बताउनुभयो। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि दबाव दिन काठमाण्डुतर्फ हिँडेको नवीनको भनाई छ। 15 दिनमा काठमाण्डु पुग्ने लक्ष्यका साथ अघि बढ़ेको मार्चमा सहभागीहरू आज राति रौतहटको चपुर आएर बास बस्नेछन्। सहभागीहरूले चुपचाप तम्सुक फाँड र अधिकार माग्न काठमाण्डु जान पर्दैन जस्ता नारा लेखिएका प्लाकार्डहरू बोकेका छन्। सरकारले चारपटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाव बढ़ाउन फेरि काठमाण्डु आएका उनीहरू करिब एक साताभित्र काठमाण्डु पुग्नेछन्।
3: काठमाण्डुको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीको अझै पोस्टमार्टम भएको छैन। नेपालीको शव पोस्टमार्टमको लागि त्रिवी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवार र सरकार बीच हिजोदेखि निरन्तर छलफल भए पनि सहमति हुन नसक्दा पोस्टमार्टम हुन नसकेको हो। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान लिएका छन्। हिजो साँझदेखि सहमतिको लागि भएको छलफल अझै टुंगोमा नपुगेको बताइएको छ। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 गते महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। गणेशको वीर अस्पतालमा उपचारको क्रममा भोलिपल्टै मृत्यु भएको थियो। काठमाण्डु महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरको घोषणामा मात्रै चित्त नबुझाएका परिवारजनले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताइरहेका छन्। गणेशको मृत्यु भएपछि आफन्तसहित अभियन्ताहरूले सरकार विरूद्ध प्रदर्शन गरिरहेका छन्। घटनाको छानबिनको लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, हुइल लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाबारे विस्तृत अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसबीच आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। किर्तिपुर वर्ण अस्पतालमा उपचाररत उनको अहिले सर्जरी हुँदैछ। 85% भन्दा बढ़ी भाग जलेका विवेकको 3 दिनदेखि उपचार भइरहेको हो।
2: सुकुम्बासीको अधिकारका लागि आवाज उठाउँदै आएका जेएनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीपछि सरकारको चौतर्फी आलोचना भएको छ। शुक्रबार रातिको बाढ़ीले डुबानमा परेको किर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका माजिद अन्सारी, सरिष्मा थापा लगायतमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको थियो। त्यसअघि सरिष्मा थापा लगायतले सरकारका तर्फबाट पुगेका भनिएका ओजस्वी थापाको आधिकारिकतामाथि प्रश्न उठाएका थिए। उनै ओजस्वीले सुकुम्बासी अधिकार कर्मी नहेन्द्र खड्कालाई पार्टीको टोपी लगाएको भन्दै दुर्व्यवहार गरेका थिए। त्यसका गते प्रहरीले नहेन्द्र लगायतलाई पनि गिरफ्तार गरेको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले बाढ़ी पीड़ितको अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का र सरिष्मा थापामाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बोल्न पाउनुपर्छ भनेर आएको सरकार बोल्न खोजेमाथि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले प्रहरीको दुर्व्यवहार र गिरफ्तारीको भर्त्सना गर्नुभएको छ। रक्षा बम लगायतका जेएनजी अभियन्ता तथा अरू अधिकार कर्मीले समेत सरकारको आलोचना गरेका छन्। बाढ़ीबाट बचाउन भन्दै गत वैशाख 12 गते सरकारले बागमती किनारका सुकुम्बासीलाई जबरजस्ती हटाएको थियो, तर उनीहरूलाई अहिलेसम्म सेटल गरिएको छैन। बरू कृतिपुरको उक्त होल्डिङ सेन्टर समेत बाढ़ीमा डुब्ने भन्दै माजिद अन्सारी लगायतले यसअघि नै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
3: बझाङको केदारसिंह गाउँपालिका 7 सुगुरेमा हिजो बोलेरो जीप दुर्घटनामा परि गम्भीर घाइते भएका 6 जनालाई थप उपचारको लागि नेपालगंज लगिएको छ। मौसम अनुकूल नहुँदा हिजो उद्धार गर्न नसकिएका 6 जना गम्भीर घाइतेलाई आज बिहानै हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो। हिजो उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर गए पनि मौसम खराब भएको कारण अवतरण गर्न सकेको थिएन। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिजो दिउँसो करिब 4 बजेतिर बोंगल नगरपालिका बीजगढ़ाबाट दुर्गा थली जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01-0016-2644 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केदार सिंह सातकी, विमला धामी, दुर्गा थली छकी 60 वर्षीय केला देवी महत र सोही ठाउँका 60 वर्षीय चक्र महतको घटनास्थलमै मृत्यु भएको हो।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। विपक्षी दलको अवरोधले लामो समयसम्म बस्न नसकेको मध्य प्रदेश सभाको बैठक आजलाई बोलाइएको छ। बैठक आज दिउँसो 1 बजे बस्ने गरी बोलाइएको हो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुन नसकेको बेला आज बैठक बोलाइएको छ। आजको बैठकमा बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि आजलाई बैठकको आह्वान गरिएको हो। आर्थिक वर्ष सकिन 4 दिन मात्रै बाँकी छ। यो अवधिमा बजेट पारित गर्नुपर्ने बाध्यता छ। यद्यपि विपक्षी दल जसपा नेपाल, जनमत र राप्रपाले बजेटमा मनोमानी भएको भन्दै नसोच्या बैठक चल्न नदिने अडान छाडेका छैनन्।
2: अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका 1 खच्चा नजिकै डौठा खोलामा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गतको उक्त सड़क खण्ड हिजो अपरान्ह परेको अविरल वर्षाले पहिरो खसेपछि अवरूद्ध भएको हो। लेदुसहितको बाढ़ीका कारण सड़क अवरूद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनुभयो। उक्त सड़क खण्ड अवरूद्ध हुँदा दुईतर्फी सवारी साधन रोकिएका छन्। सड़क खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले फेरि इरानमाथि हवाई आक्रमण गरेको छ। पछिल्ला केही दिन यता इरानमाथि गरिएको यो तेस्रो चरणको आक्रमण हो। अमेरिकी अधिकारीहरूका अनुसार शुरूमा इरानले हर्मुज जलमार्ग हुँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। त्यसको जवाब स्वरूप अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले हवाई आक्रमण गरेको हो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोर्प्सले अर्को आदेश नआएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार आक्रमणमा परेको जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको थियो र निर्धारित मार्गबाट बाहिरिएको थियो। त्यसपछि उक्त जहाजमाथि आक्रमण गरिएको बताइएको छ। उता अमेरिकी सेन्ट्रल कमाण्डले यसै साता इरानमाथि तेस्रो चरणको आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। सेन्टकमले जहाजको इन्जिन रहेको भागमा गम्भीर क्षति पुगेकोले त्यसले आफ्नो यात्रा जारी राख्न नसकेको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। यसअघि यही साता 3 वटा व्यापारिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। त्यसपछि अमेरिका र इरान बीच पुनः द्वन्द शुरू भएको हो।
2: अब खेल समाचार। स्विजरल्याण्डलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले स्विजरल्याण्ड विरूद्ध 3-1 गोलको जित निकालेको हो। एलेक्सिस एलिस्टरको गोलबाट खेलको 10 मिनटमै अग्रता बनाएको अर्जेन्टिनाले जित हासिल गर्न भने अतिरिक्त समय कुर्नु पर्यो। 67 मिनटमा डन एन्ड्रोयले एन्डोएको गोलबाट स्विजरल्याण्ड खेलमा फर्किए पनि 72 मिनटमा ब्रिल एम्बोलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि 10 जनामा सीमित भएको थियो। पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलमा अर्जेन्टिनाका लागि 112 मिनटमा जुलियन अल्भारेस र इन्जुरी समयमा लौटारो मार्टिनेजले गोल गर्दै 3-1 गोलको जित सुनिश्चित गरे। यससँगै अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच आज बिहान भएको खेलमा नर्वेलाई पराजित गर्दै इंग्ल्याण्डले सेमी फाइनलमा स्थान बनाएको हो। मियामी स्टेडियममा सम्पन्न खेलमा नर्वे विरूद्ध 2-1 गोलको पुनरागमन जित निकाल्दै इंग्ल्याण्डले सेमी फाइनलमा टिकट काटेको हो। खेलको 36 मिनटमा आन्द्रेस स्टेडेरूपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए, तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्गमको गोलबाट इंग्ल्याण्डले खेललाई बराबरीमा ल्यायो। पहिलो हाफ 1-1 गोलको बराबरीमा सकिएपछि थप गरिएको समयको निर्धारित समय 1-1 गोलको बराबरीमा सकिएपछि थप गरिएको समयको पहिलो 3 मिनटमै बेलिङ्गमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए। त्यसपछि कुनै पनि टोलीबाट गोल नहुँदा इंग्ल्याण्डले सेमी फाइनलको स्थान पक्का गरेको हो।
3: र एसएससी वुमेन्स अण्डर 19 प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा आज बिहान सम्पन्न खेलमा नेपाली अण्डर 19 महिला क्रिकेट टोलीले सिंगापुरमाथि 151 रनको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर मात्र 48 रनमा समेट्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै पनि विकेट नगुमाई 169 रनको विशाल योगफल तयार पारेको थियो। नेपालका ओपनर द्वय सोना प्रवीण 98 र सावित्री धामी 74 रन बनाएर अभिजित रहे। 200 रनको कठिन लक्ष्य पछ्याएको सिंगापुर शुरूआतदेखि नै नेपाली बलरहरूको कड़ा बलिङ सामु निरीह देखिए। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक 19 रन र धनी प्रकाशले 8 रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। सिंगापुरका 3 ब्याटर 0 रनमै आउट भए। नेपालका लागि बलर अनु कडायतले आफ्नो स्पेलको 4 ओभरमा मात्र 4 रन खर्चेर 3 महत्वपूर्ण विकेट लिइन्। यस्तै मनिषा उपाध्याय र रिया शर्माले 2-2 विकेट लिए भने सोनी शुरूआतदेखि नै नेपाली बलरहरूको कड़ा बलिङ सामु निरीह देखिए। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक 19 रन र धनी प्रकाशले 8 रन बनाए।

0: नेपालले पहिलो खेलमा कतारलाई 105 रनले हराएको थियो। समूह डीमा नेपालले पर्सि मंगलबार हङकङसँग खेल्नेछ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: न्याय माग्न भन्दै काठमाण्डुको पैदल यात्रामा निस्किएका मिटर ब्याज पीड़ित सरलाई आइपुगे। काठमाण्डुमा भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको, पटक पटक भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको गुनासो।
1: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम। सरलाईका विवेक मण्डलको अवस्था चिन्ताजनक।
0: माजिद अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना। प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
1: इरानमाथि अमेरिकाले गर्यो पुनः हवाई आक्रमण। इरानद्वारा हर्मुज जलमार्ग बन्द। चर्को मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी।
0: र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना र नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड शीर्ष चारमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
3: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
3: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
6: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भला छ तिमी संसारकी सबैभन्दा राम्री छौ सानी समाज स्वार्थी छ रूप र धनको पछाडि लाग्ने धेरै छन् यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन् सही बाटोमा हिँड्नु पर्छ आफ्नो अर्का बेलैमा चिन्नु पर्छ
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ सानो

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुन लय सृजना अनि एलिसा तिमलसिनाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिनाको सुमधुर आवाज अब बजारमा।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मार मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गर्

0: ती माया तिमलाई कति पाइसानो तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरी घरी रिसा दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

खाने पानी पैसा थाक कि तिर्काछ अब सुहाउने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मन्त्रीहरूद्वारा खरीपाटी होल्डिङ सेन्टरको संयुक्त निरीक्षण। पीड़ितहरूलाई धैर्यता गर्न आग्रह। सरकार विरूद्ध माइती घरमा सुकुम्बासीद्वारा आज पनि प्रदर्शन।
0: समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी विद्यालय संचालकको आग्रह। प्रधानाध्यापकको कम्तीमा 15% भत्ता रोक्न शिक्षक महासंघको माग।
1: दुर्गा प्रसाईलाई विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रहरीको प्रष्टीकरण।
0: चीनमा एक साता भित्रै दोस्रो ठूलो आँधी। 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
1: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत। सिंगापुर 151 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भक्तपुरको खरीपाटी सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गर्न सरकारका 5 मन्त्री पुगेका छन्। कृतिपुर स्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीलाई खरीपाटी सारिएको थियो। त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुदङ गुरूङ, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, श्रम मन्त्री रामजी यादव लगायत खरीपाटी पुगेको सुकुम्बासी संघर्ष समितिका अगुवा पवन गुरूङले जानकारी दिनुभयो। उहाँले मन्त्रीहरूले सरकार समस्या समाधानमा केन्द्रित रहेकाले धैर्यता गर्न आग्रह गरेको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अहिले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेको छ।
1: सरकार विरूद्ध काठमाण्डुको माइती घरमा सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूले आज प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर न्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दिए, अभियन्तामाथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका छन्। सरकारले 78 दिन अघि काठमाण्डुको थापाथली लगायतका स्थानबाट सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखे पनि स्थायी बन्दोबस्त गरेको छैन, जसकारण पीड़ितहरू थप पीड़ा भोग्न बाध्य भएका छन्। किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले अस्ति राति बाढ़ी पसेर डुबानमा परेपछि थप आक्रोश व्यक्त गरेका छन्।
0: निजी विद्यालय संचालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्क बारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएशन नेशनल प्याप्सन र एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल ओपेनले आज संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त शुल्क व्यावहारिक र न्यायोचित नभएको उल्लेख गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष न्यौपाने र कृष्ण कुमार बोहरा ओपेनद्वारा जारी संयुक्त विज्ञप्तिमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
1: नेपाल शिक्षक महासंघले प्रधानाध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा पनि 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियमावली 10औं संशोधन 2083 विरूद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ़ाएको छ। संशोधित नियमावली अनुसार अब प्रधानाध्यापकले 1,000 देखि 3,000 सम्म पाउनेछन्। माध्यमिक विद्यालय कक्षाको प्रधान अध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3,000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापकले 2,000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधान अध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधान अध्यापकले मासिक 1,000 भत्ता पाउनेछन्। तर भत्ता बढ़ाउनु पर्ने महासंघको माग छ।
0: प्रहरीले व्यवसायी दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याइदिएको छ। झापाबाट आज दिउँसो काठमाडौँ फर्किनुभएका प्रसाईले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईका अनुसार विमानस्थल निषेधित तथा संवेदनशील क्षेत्र भएकाले त्यहाँ पत्रकार सम्मेलन गर्न अनुमति दिइएको थिएन। प्रहरीका अनुसार प्रसाईले पोस्टर सहित पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उहाँलाई सम्झाई बुझाई गरी भक्तपुर स्थित निवाससम्म पुर्याइएको हो। प्रहरीले यो घटनामा कुनै मानिस पक्राउ वा मुद्दा दर्ता नगरी आवश्यक सहजीकरण मात्र गरिएको जनाएको छ।
1: आज दिउँसो 1 बजेका लागि बोलाइएको मधेस प्रदेश सभाको बैठक अझै सुचारू हुन सकेको छैन। विपक्षी दलको अवरोधले लामो समयसम्म बस्न नसकेको मधेस प्रदेश सभाको बैठक आजका लागि बोलाइएको थियो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि आज दिउँसो 1 बजेका लागि बैठक आह्वान गरिएको थियो। आर्थिक वर्ष सकिन 4 दिन मात्रै बाँकी रहेको छ। यो अवधिमा बजेट पारित गर्नै पर्ने बाध्यता छ। यद्यपि विपक्षी दल जसपा नेपाल जनमत र राप्रपाले मनमानी भएको भन्दै बजेट नसच्याए बैठक चलन नदिने अडान लिएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्सन
1: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। संरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स छापेको जनाएको छ। दुई चरण गरेर संरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स एक वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स भने नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली आँधी बावी प्रवेश गरेको छ। एक साताभित्रै चीनमा आएको यो दोस्रो ठूलो आँधी हो। आँधीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको सम्भावित प्रभाव क्षेत्र पर्ने करिब 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनको मौसम विभागका अनुसार बावी हिजो साँझ पहिलो पटक ताइझौ शहरको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसपछि राति वेनझौ क्षेत्रमा दोस्रो पटक स्थल भागमा प्रवेश गरेको हो। आँधी करिब 1,000 किलोमिटर क्षेत्रसम्म फैलिसकिएको छ। चीन पुग्नु अघि बावीले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। आँधीका कारण आज पूर्वी झेजियाङ प्रान्त र उत्तर पूर्वी फुजियान प्रान्तमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। कुनै पनि गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। आधीका कारण झेजियाङमा विद्यालय कार्यस्थल र बाहिरी गतिविधिहरू स्थगित गरिएका छन्। साथै करिब 400 उडान र धेरै रेल सेवाहरू रद्द गरिएको छ।
3: अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अनुकडायतले 3, मनिष उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर सावित्री धामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारलाई 105 रनले पराजित गरेको थियो।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: मन्त्रीहरूद्वारा खरिपाकी होल्डिङ सेन्टरको संयुक्त निरीक्षण। पीड़ितहरूलाई धैर्यता गर्न आग्रह। सरकार विरूद्ध माइतीघरमा सुकुम्बासीद्वारा आज पनि प्रदर्शन।
2: समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी विद्यालय संचालकको आग्रह। प्रधानाध्यापकको कम्तीमा 15% भत्ता रोक्न शिक्षक महासंघको माग।
3: दुर्गा प्रसाईलाई विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रष्टीकरण।
2: चीनमा एक साताभित्रै दोस्रो ठूलो आँधी 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
3: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत। सिंगापुर 151 रनको फराकिलो अन्तरले पराजित।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: ए बाबु हतियार छ टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
7: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
8: करोडौं नेपालीका आआफ्नै दृष्टि,
9: तर उन्नतिका लागि हाम्रो प्रयास,
10: वास्तविकताको एउटै सम्बोधन
8: कार्यक्रम आवाज आवाज
9: आवाज
10: आवाज।
11: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
8: अब तपाईँ आफै बोल्नुहोस्,
10: तपाईँको रेडियोमा तपाईँकै आवाज,

0: साँझ छ बजेको समाचार पछि सात बजेसम्म
1: अब तपाई आफै बोल्नुहोस्,
2: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: नेपाल भाषाको कार्यक्रम नेवा दपु।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् सुक्यो रा।

कैयौं दिनसम्मको हामी बीचको मौतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

हँसाउने सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखे गएर

0: को नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अझैको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर्क

0: ती माया तिमलाई कति चाहिन्छ तिमी हिँड्ने टिकर दिन्छु तिमी हिँड्ने टिकर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसाइ दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाक्की त जान्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: व्यवस्थापन गर्ने आश्वासन। प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लाल पूर्जा वितरण तत्काल नहुने।
1: संसदीय कार्यदल गठन भएसँगै मधेस प्रदेश सभाको अवरोध हट्यो। विनियोजन विधेयक प्रस्तुत। 77 जिल्लाबाट पुराना र गम्भीर अपराधका मिसुल खोज्दै सीआईबी नसुल्झिएका घटनाको विशेष टोली मार्फत अनुसन्धान गरिँदै।
0: अमेरिका र इरान बीच सैन्य तनाव तीव्र। 6 देशका अमेरिकी सैन्य खडामा इरानी मिसाइल प्रहार। ओमान तट नजिक व्यावसायिक जहाजमाथि आक्रमण। 10 भारतीयको उद्धार।
1: र फिफा विश्वकपमा सेमी फाइनलका खेल आगामी मंगलबार र बुधबार। इतिहासमै पहिलो पटक इंग्ल्याण्डको सामना गर्दै लियोनेल मेस्सी।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: World Cup, World Cup.

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बजेट अधिवेशन अन्त्य गर्ने तयारी सम्बन्धी खबरबाट, सरकारले संघीय संसदको चालू बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। संसदमा तत्कालका लागि अरू महत्वपूर्ण काम बाँकी नरहेकाले अब बस्ने मन्त्री परिषदको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्रोतले जनाएको छ। गत वैशाख 28 गते शुरू भएको संसदको यो दोस्रो अधिवेशनले असार 26 गतेसम्ममा 10 वटा कानून निर्माण गरेको छ। संसद सचिवालयका अनुसार यस अवधिमा 3 वटा बजेट सम्बन्धी विधेयक, 6 वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक र एउटा नियमित प्रक्रियाबाट आएको विधेयक पारित भएका हुन्। संसदले यसअघि जारी भएका स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहकारी सम्पत्ति शुद्धिकरण, सार्वजनिक खरिद र निर्वाचन सम्बन्धी अध्यादेशहरूलाई कानूनको रूप दिएको छ भने बजेट सम्बन्धी आर्थिक र विनियोजन विधेयक पनि पारित गरिसकेको छ।
3: कीर्तिपुरको सुन्दरी घाट स्थित राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुर सारिएका सुकुम्बासीहरूलाई भेट्न मन्त्रीहरूको लर्को लागेको छ। अविरल वर्षाका कारण थातथलो डुबेपछि हिजो र आज गरी त्यहाँका 31 परिवारका 89 जना सुकुम्बासीलाई भक्तपुरको खरीपाटी र बोडेमा सारिएको छ। विस्थापितहरूलाई भेट्न गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता, सहकारी मन्त्री प्रतिभा रावल, शिक्षा मन्त्री सस्मित पोखरेल, महिला मन्त्री सीता बादी र नेता रामजी यादव खरीपाटी पुग्नु भएको छ। सुकुम्बासी बस्तीमा पुग्नुभएका मन्त्रीहरूले भावुक कुरा मात्र गरेर पीड़ितहरूको व्यवस्थापन गर्ने आश्वासन जनाएका छन्। तर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले तत्कालै जग्गाको लालपूर्जा नपाउने भएका छन्। कागजात प्रमाणीकरण र जग्गा पहिचानको काम पूरा भएपछि मात्र उनीहरूलाई लालपूर्जा दिइने स्पष्ट पारिएको छ। सहकारी मन्त्री रावलले कागजात प्रमाणीकरण र जग्गा पहिचानको काम पूरा भएपछि मात्र लालपूर्जा दिइने जानकारी गराउनुभयो। बर्दियाबाट लालपूर्जा वितरण शुरू भइसकेको भन्दै उहाँले ढिलो चाँडो सबैले लालपूर्जा पाउने आश्वासन दिनुभयो। सोही अवसरमा गृहमन्त्री सुदन गुरूङले विस्थापित बाल बालिकाको शिक्षा र स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ।
2: यता सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै आज पनि काठमाण्डुको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा समस्या भएपछि विरोधमा उत्रिएका सुकुम्बासीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा र विभिन्न संगठनहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सुकुम्बासीमाथिको अन्याय बन्द गर्न माग गर्दै सरकार विरूद्ध चर्को नाराबाजी गरेका छन्।
3: 10 अर्ब 13 करोड़ रूपियाँ बराबरको विद्युतीय राहदानी ई पासपोर्ट खरिद तथा छपाई प्रक्रियामा भएको भनिएको अनियमितताका बारेमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। समितिले यो विषयमा आवश्यक सोधपूछका लागि आगामी मंगलबार बिहान 9 बजे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बोलाएको हो। लेखा समितिका सभापति भरत बहादुर खड्काले राहदानी खरिदलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र उजुरी समेत परेकाले वास्तविकता बुझ्न बैठक डाकिएको जानकारी दिनुभयो। यसअघिको बैठकमा सांसदहरूले राहदानी खरिदको प्राविधिक मूल्यांकन र निर्णय प्रक्रिया पारदर्शी नभएको भन्दै यसले राष्ट्रिय सुरक्षामा पारेको असर बारे छानबिन गर्न माग गरेका थिए।
2: नेपाली कंग्रेसले आफ्नो संगठन सुदृढ़ीकरणका लागि शुरू गरेको जरा अभियान आउँदो साउन 6 गते समापन गर्ने भएको छ। जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा 77 वटै जिल्लामा विशेष कार्यक्रम गरी अभियान टुंग्याउन लागि हो। पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यता फारम वितरण र अनलाइनमा विवरण प्रविष्ट गर्ने समय साउन 3 गतेसम्मका लागि थप गरिएको छ। डिजिटल कंग्रेस आईडी अनिवार्य गर्ने र वडामै सदस्यता अध्यावधि गर्ने यस अभियानका प्रावधानप्रति भने पार्टीभित्र विवाद देखिएको छ। शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले यसको विरोध गर्दै सदस्यता अध्यावधि गरेका छैनन्। यही विवादका कारण पार्टीमा आन्तरिक मतभेद बढ़दै जाँदा देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने समेत निर्णय गरिसकेको छ।
3: मधेस प्रदेश सभामा बजेटलाई लिएर देखिएको विवाद र सदनको अवरोध हटेको छ। बजेट कार्यान्वयनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या सुल्झाउन सभामुख राम आशिष यादवले आज 7 सदस्यीय विशेष संसदीय कार्यदल गठन गर्नुभएको छ। कार्यदल गठन भई दलहरूबीच सहमति जुटेसँगै अर्थमन्त्री युवराज भट्टराईले आजै प्रदेश सभामा विनियोजन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटप्रति असन्तुष्टि जनाउँदै सदन अवरूद्ध गर्दै आएका थिए। यो विधेयक पेश भएसँगै प्रदेशसभाको अर्को बैठक आगामी असार 30 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ।
2: निजी शैक्षिक संस्थाहरूले बजेट र शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै सरकारलाई 6 बुँदे माग तत्काल समर्थन गर्न आग्रह गरेका छन्। निजी विद्यालय तथा कलेजका छात्र संगठनहरू पेप्सन एनपेप्सन हिसान र अपिनले आज काठमाण्डुमा संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा नभई आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। सरकारले ल्याएका नयाँ व्यवस्थाहरूले निजी शिक्षा क्षेत्रमा असर पार्ने उनीहरूको तर्क छ। शैक्षिक संस्थाहरूले कर तथा शुल्क सम्बन्धी व्यवस्था बदल्नुपर्ने, शिक्षा नियमावलीका विवादित मुद्दा सच्याउनुपर्ने र उच्च शिक्षाका लागि बिना धितो 10 लाख रूपियाँसम्मको शैक्षिक ऋण दिनुपर्ने माग राखेका छन्।
3: मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार दशैं भन्दा बढ़ी नटिक्ने दावी गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई भक्तपुरको टिमीस्थित आफ्नै घरमा छाडिएका प्रसाईले आज पत्रकार सम्मेलन गर्दै सरकार दशैंसम्म टिकाउन चुनौती दिनुभएको हो। उहाँले यो सरकार जुन बाटो आएको हो त्यही बाटो फर्कने भन्ने अहिलेको राजनैतिक अवस्थाप्रति असन्तुष्टि जनाउनुभयो। प्रसाईले वर्तमान सरकारका गतिविधिहरू लामो समय चल्न नसक्ने टिप्पणी समेत गर्नुभएको छ।
2: सिराहाको गोल बजार नगरपालिका साथमा पोखरीमा डुबेर एकै परिवारका 3 जना बाल बालिकाको ज्यान गएको छ। गोल बजार स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आज स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षका छोरीहरू रूबिना खातुन र सबनम खातुनको मृत्यु भएको हो। लगातारको वर्षाका कारण पशु बजार क्षेत्रको खाल्डोमा पानी भरिएर पोखरी बनेको र सोही ठाउँमा नुहाउन जाँदा बाल बालिकाहरू डुबेको वडा अध्यक्ष हरिशरण ठाकुरले बताउनु भएको छ। घटनाको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। डेंगूको संक्रमण कम गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउन महिनादेखि देशव्यापी रूपमा 3 महिने सचेतना अभियान शुरू गर्ने भएको छ। साउन, भदौ र असोज महिनाभरि चल्ने यो अभियानका लागि मन्त्रालयले सबै 753 स्थानीय तहलाई पत्र पठाएर समन्वय गर्न भनेको छ। यसपटक प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम चलाइनेछ, जस अन्तर्गत सरकारी कार्यालय, विद्यालय र सार्वजनिक ठाउँहरूमा लामखुट्टे बस्ने र अन्ना पार्ने ठाउँहरू खोजेर नष्ट गरिनेछ। मन्त्रालयले ज्वरो आउने, जिउ र जोड्ने दुख्ने तथा वाकवाकी लाग्ने जस्ता डेंगूका लक्षण देखिएमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा जान वा 1115 नम्बरको निशुल्क हेल्पलाइनमा फोन गर्न आग्रह गरेको छ।
3: यस्तै सरकारले देशव्यापी रूपमा मानसिक स्वास्थ्य सेवा, उपचार र सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनमा संघ, प्रदेश र स्थानीय तहका संयन्त्रहरू परिचालन गरी यो कार्यक्रम समुदाय स्तरमा लैजान लागि हो। आगामी साउनदेखि थप प्रभावकारी रूपमा अघि बढ़ाइने यस अभियानका लागि स्वास्थ्य मन्त्रालयका सचिव विकास कोटाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। अभियान अन्तर्गत विद्यालयहरूमा मानसिक स्वास्थ्य शिक्षा दिइनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्श प्रदान गरिनेछ।
2: भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउनुहुने भएको छ। दुई देशबीच हुन लागेको ऊर्जा संयन्त्रको बैठकमा भाग लिन उहाँ काठमाडौँ आउन लाग्नु भएको हो। भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख समेत रहनुभएका महावरले नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उहाँ नेपाल र भारतको ऊर्जा तथा जलस्रोत हेर्ने संयुक्त समिति र संयुक्त कार्यदलको बैठकमा पनि सहभागी हुनुहुनेछ। यो संयन्त्रको बैठक आउँदो जुलाई 14 र 15 तारीकमा बस्ने तय भएको छ।
3: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले देशका 77 जिल्लाबाट सुल्झन नसकेका पुराना तथा गम्भीर प्रकृतिका अपराधका मिसेल मागेको छ। सीआईबीको नेतृत्वमा एआईजी उमा प्रसाद चतुर्वेदी आएपछि काठमाडौँ उपत्यका र साथै प्रदेशका प्रहरी कार्यालयलाई परिपत्र गर्दै त्यस्ता घटनाको विवरण मागिएको हो। नियमित प्रहरी परिचालनबाट अनुसन्धान हुन नसकेका र लामो समय लाग्ने घटनालाई ब्यूरो आफैले सुल्झाउने तयारी गरेको छ। प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार मिसिलहरू प्राप्त भएपछि ब्यूरोको विशेष टोली अनुसन्धानका लागि फिल्डमा खटिनेछ।
2: आज र भोलि देशका विभिन्न भागमा धेरै वर्षा हुने सम्भावना बढेपछि काठमाडौँ महानगरपालिकाले बाढ़ी र पहिरोबाट बस्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै सरकारले सूचना जारी गरेर सचेत रहन भनेको छ। नदी किनार र जोखिमयुक्त ठाउँमा बस्ने नागरिक, विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीको सुरक्षामा सावधानी अपनाउन भनिएको छ। महानगरपालिकाले सम्भावित जोखिम तथा आपतकालीन अवस्थामा तत्काल सहयोगका लागि महानगर प्रहरी कन्ट्रोल र टोल फ्री नम्बरहरूमा सम्पर्क गर्न भनेको छ। साथै तत्काल एम्बुलेन्स सेवा आवश्यक परेमा 102 नम्बरमा फोन गर्न पनि महानगरले आग्रह गरेको छ।
3: कास्कीको किमरोङ खोलामा आएको बाढ़ीले पुल बगाएपछि पारीको बस्तीसँग सम्पर्क टुटेको छ। अन्नपूर्ण गाउँपालिका 11 पर्ने सो खोलाको बाढ़ीका कारण तटीय क्षेत्रका 40 भन्दा बढ़ी घर जोखिममा परेका छन् भने स्याउली बजारका 7 होटलमा पानी पसेको छ। यस्तै मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरे ठाटी क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका लागि अहिले प्रहरी टोली खटाइएको छ। वर्षा शुरू भएसँगै मुगुको छायानाथ रारा नगरपालिका 11 स्थित सालिम गाउँका बासिन्दा पहिरोको डरले रातभर जागराम बस्न बाध्य भएका छन्। विक्रमसम्म 2079 सालको बाढ़ी पहिरोले क्षति पुर्याएको यस गाउँका स्थानीय बासिन्दा विगत 5 वर्षदेखि चर्केकै घरमा बस्दै आएका छन्। बाढ़ी पहिरो आएको लामो समय बितिसक्दा पनि सुरक्षित ठाउँमा सार्न वा तटबन्ध बनाउन सरकारले कुनै कदम नचालेको स्थानीयको गुनासो छ।
2: काठमाडौँको न्यू रोड क्षेत्रमा नगर प्रहरीको अनुपस्थितिका कारण जथाभावी पार्किङ र फुटपाथ व्यापार फेरि शुरू भएको छ। त्रिपुरेश्वरमा गत बिहिबार मुगुका गणेश नेपालीले आत्मदाह गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण महानगरका नगर प्रहरीहरू सड़कमा खटिएका छैनन्। नगर प्रहरी सड़कमा नदेखिँदा न्यू रोडका मुख्य तथा भित्री सड़कहरूमा जथाभावी गाड़ी पार्क बढ़ेको छ। नगर प्रहरी सड़कमा नभएपछि अहिले स्थिति सम्हाल्न नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। प्रहरीले फुटपाथमा राखिएका पसलका सामानहरू हटाउँदै पैदल यात्रिकालाई बाटो खुला गराउने प्रयास गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: 불렀잖아 Back's bonus bomb.
1: It's a top 10 RD's poem. 계속 맞아 비대와 play home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपालको शेयर बजार घटेर छ महिना यताकै न्यून बिन्दुमा छरेको छ। नयाँ सरकार गठनपछि लगानीकर्तामा उत्साह आउने अपेक्षा गरिए पनि नेपाल स्टक एक्सचेन्ज नेफ्से परिसूचक 2600 बिन्दुमा छरेको हो। नयाँ सरकार आउनु अघि 2950 उच्च बिन्दुमा रहेको नेफ्से परिसूचकमा अहिले 350 अंकको गिरावट आइसकेको छ। बजेटमा पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने जस्ता व्यवस्था गरिए पनि व्यवसायी पक्राउ परेपछि ठूला लगानीकर्ता अन्यलमा परेका छन्। त्यसै गरी नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई सुधार्न सकेन। मौद्रिक नीति आएपछि मात्रै नेफ्से 51 अंकले ओह्रालो लागिसकेको छ।
2: अब विदेशका खबर। अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले ओमान, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा एकसाथ मिसाइल तथा ड्रोन प्रहार गरेको छ। इरानको यो कदमपछि बहराइन र जोर्डनका सैन्य अड्डामा भौतिक क्षति पुगेको छ। तनाव थप चर्किएसँगै इरानले विश्वकै प्रमुख तेल व्यापारिक मार्ग होर्मुज स्ट्रेट अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ। विश्वको 20% कच्चा तेल र ग्यास आपूर्ति हुने यो मार्ग बन्द हुँदा विश्व बजारमा ठूलो संकट आउने देखिएको छ। यसैबीच ओमानको तट नजिक एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा चालक दलका 10 भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ भने 1 अझै बेपत्ता छन्। इरान र अमेरिका बीच बढ़ेको सैन्य टकरावका बीच जीएफएस ग्यालेक्सी नामक जहाजलाई निशाना बनाइएको हो। अमेरिकी सेन्ट्रल कमाण्डले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ। घटनाप्रति गम्भीर चिन्ता जनाउँदै भारतीय विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलमार्गमा निर्वाध आवतजावतको माग गरेको छ।
1: अब खेल खबर। अमेरिका, क्यानेडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप फुटबलको सेमी फाइनल खेलहरू आगामी मंगलबारदेखि शुरू हुँदैछन्। क्वार्टर फाइनलका खेलहरू आज बिहान सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पहिलो सेमी फाइनलमा मंगलबार राति 12:15 फ्रान्स र स्पेन भेट्नेछन् भने बुधबार हुने दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डको सामना गर्नेछ। यो खेलसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको 20 वर्षभन्दा लामो अन्तर्राष्ट्रिय खेल जीवनमा पहिलो पटक इंग्ल्याण्ड विरूद्ध खेल्ने प्रतीक्षा सकिँदैछ। 39 वर्षीय मेस्सीले आफ्नो करियरमा अर्जेन्टिनाका धेरै प्रतिद्वन्दीको सामना गरे पनि इंग्ल्याण्ड विरूद्ध भने कहिले खेलेका थिएनन्। सन् 1986 विश्वकपमा म्याराडोनाले इंग्ल्याण्ड विरूद्ध प्रदर्शन गरेको ऐतिहासिक प्रतिद्वन्दितालाई यो खेलले फेरि बिउताउने अनुमान गरिएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्ने सरकारको तयारी। अब बस्ने मन्त्री परिषद बैठकले सिफारिश गर्ने चालु अधिवेशनबाट 10 कानून निर्माण।
1: किर्तिपुरबाट भक्तपुर सारिएका बाढ़ी पीड़ित सुकुम्बासीलाई भेट्न मन्त्रीहरूको लड़को। विस्थापित परिवारको उचित व्यवस्थापन गर्ने आश्वासन। प्रक्रिया पूरा गर्नुपर्ने भएकाले लालपूर्जा वितरण तत्काल नहुने।
2: संसदीय कार्यदल गठन भएसँगै मधेस प्रदेश सभाको अवरोध हटियो। विनियोजन विधेयक प्रस्तुत। 77 जिल्लाबाट पुराना र गम्भीर अपराधका मिसिल खोज्दै सीआईबी। नसुल झिएका घटनाको विशेष टोली मार्फत अनुसन्धान गरिँदै।
1: अमेरिका र इरानबीच सैन्य तनाव तीव्र। तीन देशका

0: अमेरिकी सैन्य अखडामा इरानी मिसाइल प्रहार, ओमान तट नजिक व्यावसायिक जहाजमाथि आक्रमण, 10 भारतीयको उद्धार।
1: र फिफा विश्वकपमा सेमिफाइनलका खेल आगामी मंगलबार र बुधबार। इतिहासमै पहिलो पटक इङ्ल्याण्डको सामना गर्दै लियोनल मेस्सी।
0: यसका साथै नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपालीको परिवार र सरकार बीच नौ बुधे सहमति, सहित घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने, तीन महानगरीय प्रहरी निलम्बनका लागि सिफारिश।
0: सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु, आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह।
1: सरकारको चौतर्फी आलोचनापछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को, सुकुम्बासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
0: इरानद्वारा एकैपटक छ देशमाथि हमला, अमेरिका र इरानलाई संयमित अपनाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपको फाइनल प्रवेशका लागि अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने, एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार, स्थानीय तह र पीड़ित पक्षबीच नौ बुधे सहमति भएको छ। आज काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने जनाइएको छ। समितिले 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा गणेश नेपालीले शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढ़ाइने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन

0: आवेदन अनुसार थप कार्यवाही गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो।
1: स्वर्गीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाउनेछ। तीन, घटना घटेको दिन उक्त घटनास्थलमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई हाललाई निलम्बन गर्न लेखी पठाउने, मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गरिनेछ, साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध।
0: गृहमन्त्री सुधन गुरूङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर गृहमन्त्री गुरूङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको हो।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राहुलले सरकारले सुकुमवासीहरूलाई जति सक्दो चाँडो लाल पूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खरीपाटी स्थित होल्डिङ सेन्टरका सुकुमवासी परिवारसँग आज कुराकानी गर्दै मन्त्री राहुलले पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने र प्रश्न नउठ्ने गरी कानूनी रूपमा बलियो लाल पूर्जा दिन लागि काममा भने केही समय लागेको बताउनुभयो।
3: प्रक्रिया पूरा गर्नुपर्छ, डिलेजहरू सबै राख्नुपर्छ, तपाईँहरूको नागरिकता चाहिन्छ किनभने तपाईँहरूलाई नै सुरक्षित गर्छ। पुस्तक पुस्तासम्म पनि त्यसमा कसैले औला उठ्ने नउठाउन सक्ने गरिकन नेपाल सरकारले काम गरिरहेको छ। त्यही भएर किन त्यो टाइम लागिरहेको छ भने केही कामको लागि, नतिजामुखी कामको लागि, केही कुरा भोलिको दिनमा क्वेसन नउठ्ने गरेर काम गर्नलाई समय लाग्छ।
2: मन्त्री राहुलले सुकुमवासी र जग्गा दुवैको पहिचान गर्ने कार्य निकै संवेदनशील र जटिल विषय भएकाले निश्चित मिति नतोके पनि होल्डिङ सेन्टरमा रहेकाहरूलाई भने प्राथमिकतामा राखेर काम अघि बढ़ाइने बताउनुभयो।
3: जति सक्दो चाँडो अझै विभिन्न होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूकोमा नेपाल सरकारले प्राथमिकता राखेर यो काम अघि बढ़ाइराखेको छ। होइन त्यही भएर अब म यही दिन हो यति दिनमा त भन्दिनँ किनभने प्रक्रिया हो। मैले भने कहिलेकाहीँ चाहिँ जमिनमा पनि इस्यु आउन सक्छ तर तपाईँहरूले जति सक्दो चाँडो सुकुमवासी भएकोमा चाहिँ लाल पूजा पाउनुहुन्छ। यी विषयमा प्रतिबद्धता नेपाल सरकारको तर्फबाट।
2: किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि सरकारको अहिले आलोचना बढ़ेको छ। आलोचना बढ़ेपछि आज गृहमन्त्री सुदन गुरूङ, मन्त्री राहुल, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रम मन्त्री रामजी यादव र महिला मन्त्री सीता बादी सहितको टोलीले खरीपाटी पुगेर त्यहाँको अवस्थाबारे अनुगमन समेत गरेको छ।
0: यता सरकारले सुकुमवासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा पीड़ा सहन नसकेर विरोधमा उत्रिएका सुकुमवासीमाथि सरकारले बढ़बढ़ दमन गरेको भन्दै आज काठमाडौँको माइतीगर मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरे। सरकारले भूमिहीनमाथि दमन गरेका कारण प्रदर्शनमा उत्रिन बाध्य भएको संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताउनुभयो। उहाँले गरीबलाई नजिस्काउन सरकारसँग आग्रह गर्दै अब देशव्यापी आन्दोलन सरकाउने चेतावनी दिनुभयो।
4: शिक्षा पनि व्यवस्थापन गर सक्दैन भने हामी त्यही थाक थलोमा आएर हामी बस्छौ। त्यही आएर हाम्रो व्यवस्थापन गर, होइन भनेदेखि हामीले नजिस्का। अब हामी देशव्यापी रूपमा अहिलेसम्म त हामीले आन्दोलन उठाएको छैनौ, अब हामी आन्दोलन उठाउँछौ। हेरौ त्यो सर त्यो बेलामा यो सरकारको आयु कति लामो हुन्छ।
0: यता नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुमवासी संघ लगायत संघ संगठनले सरकारले आफूहरूले ढाँट्ने र छल्ने काम गरिरहेको जिकिर गरेको छ। अखिल नेपाल सुकुमवासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यस विरूद्ध सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
5: र अखिल नेपाल सुकुमवासी संघ अहिले आफ्ना जो 23 पार्टीहरू एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ त्यसका सबै घटकहरूको सुकुमवासी संगठनहरूको बीचमा एकता गर्दै छिटै नयाँ ढंगको संघर्षको हामीले अहिले तयारी गरिरहेका छौं।
0: खड्काले सुकुमवासीलाई तत्काल लाल पूर्जा दिने काम नगरी आफूहरू सरकार विरूद्ध कड़ा संघर्षमा जाने चेतावनी दिनुभयो।
2: सड़कमा नगर प्रहरी कम देखिन थालेपछि काठमाडौँका न्यू रोड सहित विभिन्न स्थानका फुटपाथमा दिउँसै व्यापारिक क्रियाकलापहरू शुरू भएको छ। फुटपाथमै व्यापार शुरू हुन थालेपछि अव्यवस्थित पार्किङ समेत बढ़ेको देखिएको छ। फुटपाथमा व्यापार बढ़दा पैदलयात्री सड़कमा हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जाम समेत बढ़ेको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिका का प्रहरी नियमित रूपमा सड़कमा खटिएर न्यू रोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाई गरेको थियो। व्यापार गर्नका लागि निश्चित समय समेत तोकिएको थियो। आत्मदाह गरेका मुकुका गणेश नेपालीसँगको घटनापछि सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेखनीय रूपमा घटेको छ। नगर प्रहरीमाथि आक्रमण हुने वा सुरक्षा जोखिम बढ़न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सड़क ड्यूटीमा नखटिएको महानगरका एक कर्मचारीले बताउनुभयो।
0: सिराहामा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। कोल बजार सात स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू क्रमशः रूबिना खातुन र सबनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौजदात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौजदात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौजदात घटाउन पाइँदैन। साथै न्यूनतम मौजदात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
7: मार्बल का सीपीपीसी प्रोडक्टर अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीपीसी प्रोडक्टर लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
8: सुरक्षा घर को साथ जीवन भर को
9: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: मनसून सक्रिय भएसँगै देशभरिकै मौसममा आंशिकदेखि सामान्य बदली आएको छ। हाल देशका विभिन्न भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति र भोलि देशका विशेष गरी मध्य र पूर्वी क्षेत्रमा मौसम थप प्रतिकूल बन्ने देखिएको हो। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीका अनुसार आज राति विशेष गरेर मध्य र पूर्वी भागका धेरै ठाउँमा मध्यम र थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने उहाँले बताउनुभयो।
10: आज रातिको मौसम पूर्वानुमानलाई हेर्नु पर्दाखेरि चाहिँ आज विशेष गरेर मध्य र पूर्वीमा चाहिँ धेरै ठाउँमा नै मध्यमसम्मको पानी पर्ने, थोरै ठाउँमा धेरै भारीसम्मको पानी पर्ने र कोशी, बागमती र गण्डकीको पहाडतिर चाहिँ एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने हाम्रो पूर्वानुमान रहेको छ। यो क्रम भोलि दिउँसोमा केही कम भए रातिमा पुनः करिब करिब आजकै जस्तो मौसम पूर्वानुमान रहेको छ।
2: यो क्रम भोलि दिउँसो केही कम भए पनि राति पुनः आजको जस्तै मौसम दोहोरिने अनुमान छ। भोलि राति लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागमा पनि भारी वर्षा हुन सक्ने र पर्सीबाट मात्रै मौसममा केही सुधार आउने महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको दक्षिणतिर नेपालकै नजिक अवस्थित रहेकाले मनसूनी गतिविधि पनि निकै सक्रिय भएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलिका लागि भारी वर्षाको सम्भावना नरहे पनि अन्य सबै प्रदेशहरूमा सजगता अपनाउनु पर्ने मौसमविदको भनाइ छ। लगातारको वर्षाका कारण बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भन्दै महाशाखाले आज र भोलि विशेष गरी सतर्कता अपनाएर बस्न सर्वसाधारणहरूलाई आग्रह समेत गरेको छ।
0: काठमाडौँ महानगरपालिकाले आज र भोलि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढ़ी पहिरोबाट बस्न सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बच्न तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अध्यावधिक गर्न र तत्काल एम्बुलेन्स चाहिए 102 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
2: सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले डेंगी, औलो, हैजा, झाडापखाला, जापानिज इन्सेफलाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरिएको बताउनुभयो। उहाँले संघ, प्रदेश, स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारीय गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको समेत बताउनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले भनी मनसूनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो।
0: निजी शिक्षालय संचालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएशन नेशनल प्याप्सन र एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल ओपेनले आज संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी उक्त शुल्क व्यवहारिक र न्यायोचित नभएकोले गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष नेपानी र कृष्ण कुमार बोहरा ओपेनद्वारा जारी संयुक्त विज्ञप्तिमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
2: नेपाल शिक्षक महासंघले प्रधान अध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियमावली 10 संशोधन 2083 विरूद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूले पाउने मासिक भत्ता बढ़ाएको छ। संशोधित नियमावली अनुसार अब प्रधान अध्यापकहरूले 1000 देखि 3000 पाउने भएका छन्। यस्तै माध्यमिक विद्यालयको प्रधान अध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापकले 2000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधान अध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधान अध्यापकले मासिक 1000 भत्ता पाउनेछन्। तर भत्ता बढ़ाउनु पर्ने महासंघको माग छ।
0: मध्यप्रदेश सरकारको विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेट बारे विमति राख्दै सदन अवरूद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन। विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो। अब प्रदेशसभाको अर्को बैठक पर्सि दिउँसो 1 बस्नेछ।
2: 26 वर्ष अघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन 2055 अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रीले काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको हो। मन्त्रीले ऐन बनेको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै बाहनामा ढिलो गर्न नसकिने स्पष्ट पार्नुभयो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ गुणस्तरीय र परीक्षण गरिएको मासु मात्र उपयोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
0: कास्कीको पोखरा महानगरपालिकाको सेडीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी बेटिङ गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी 8 जनालाई नियन्त्रणमा लिएको हो। सफ्टवेयर सम्बन्धी काम गर्ने बहानामा स्थानीय जीवन श्रेष्ठको घरमा 7 वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए। सट्टेबाजी सञ्चालन गर्ने मुख्य व्यक्तिका रूपमा भारतको भूपा मानपुरका 34 वर्षीय सत्यम सिंहलाई प्रहरीले पहिचान गरेको छ। उनीसँगै भारतका 24 वर्षीय हर्ष उसरेटे, 23 वर्षीय विशाल चाउ, 22 वर्षीय जमान सिंह तमार, 27 वर्षीय विक्रान्त सिंह, 26 वर्षीय अजितेश कुमार मिश्र र 24 वर्षीय सत्यम राजपूत पक्राउ परेका छन्। यस्तै दार्चुलाका 31 वर्षीय दिनेश सिंह बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र ओडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त स्थानबाट उनीहरूले सट्टेबाजी गरिरहेका अवस्थामा पक्राउ गरेको हो। प्रहरीले बरामद गरेका 3 वटा कम्प्युटरको प्रारम्भिक अध्ययन गर्दा ठूलो परिमाणमा आर्थिक कारोबार भएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार यो गिरोहले कारोबारका लागि एक्सिस बैंक, आईडीएफसी बैंक, क्यानरा बैंक जस्ता भारतीय बैंकहरूका साथै 24 पे, पे बजार, गुगल पे र नोक्सोन पे जस्ता डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको थियो। उनीहरूले प्रयोगकर्ताहरूलाई उक्त लिंकमा रकम जम्मा गर्न लगाई क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए। जितेको रकम अनलाइन माध्यमबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: सम्पूर्ण सानो प्याकेज बोनस पाउँ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01427666 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। बझाङको सुगुरेमा हिजो भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि नेपालगंज मेडिकल कलेज पुर्याएको छ। नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार हवाई उद्धार गरिएका मध्ये 3 महिला र 2 पुरूष रहेका छन्। सेनाका अनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका 2 पुरूषलाई हेलिकप्टर मार्फत सुर्खेत ल्याई त्यसपछि स्काई ट्रकबाट काठमाडौँ ल्याइएको हो। सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको सेनाले जनाएको छ। बझाङको केदारसिंह गाउँपालिका साथ सुगुरेमा हिजो भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए।
2: सुरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छापेको जनाएको छ। 2 चरण गरेर सुरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। पुराना मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स 1 वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स पनि नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताउनुभयो।
3: झापाको शिव सताक्षी नगरपालिका वडा नम्बर 8 अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। सामुदायिक कुकुरको टोकाईका कारण सर्वसाधारणहरूमा समस्या बढ़ेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो। उडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ।
2: अर्घाखाँचीको पारिनी गाउँपालिका 4 स्थित गहुँ खर्क वन क्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ। पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो। वनको बीचमा ढुंगाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले पश्चिम एशियाका 6 देशमाथि एकैपटक हमला गरेको छ। अमेरिकी हमलाको जवाफी कार्यवाही भन्दै इरानले आज खाड़ीका 6 देशमाथि हमला गरेको हो। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, युएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू र रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको उल्लेख गरेको छ। यसअघि अमेरिकाले इरानका करिब 140 सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमका अनुसार यो बमबारी होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा रहेको कन्टेनर जहाजमाथि इरानी हमलापछि गरेको अमेरिकाको भनाइ छ। इरानी हमलामा उक्त जहाजमा आगो लाग्नुका साथै इन्जिन क्षतिग्रस्त बनेको छ भने चालक दलका सदस्य समेत हराइरहेका छन्। इरानले अर्को आदेश नआएसम्म होर्मुज बन्द गर्ने घोषणा गरेको छ। साथै यो आदेशको पालना नगरेमा कार्यवाही गर्ने चेतावनी पनि दिएको छ।
2: पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ़न आग्रह गर्नुभएको छ। दारले आज इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन

0: गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको थियो। वार्ताका क्रममा दाहालले विवाद समाधानका लागि संवाद र कूटनीतिक नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले क्षेत्रीय शान्ति प्रवर्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्याएको मन्त्रालयले जनाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: विश्वकप इतिहासमा विरलै मात्र यस्तो संयोग जुड्ने गर्छ जहाँ फिफा विश्व वरियताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्छन्। फिफा विश्व वरियताको क्वार्टर फाइनलका खेल सकिएसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा शीर्ष चार स्थान ओगट्न सफल टोली नै सेमी फाइनलमा पुगेका हुन्। यसले आगामी सेमी फाइनल भिडन्त निकै उच्च स्तरको र रोचक हुने देखिएको छ। यसपटकको सेमी फाइनलमा पुगेका सबै टोली उच्च लयमा रहेको र विश्व प्रसिद्ध खेलाड़ीले भरिएका कारण फुटबल प्रेमीहरूले निकै प्रतिस्पर्धात्मक खेल हेर्न पाउने अपेक्षा गरिएको छ। फिफा वरियता अनुसार दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको थियो। अब फाइनल प्रवेशका लागि फ्रान्सले विश्व वरियताको तेस्रो स्थानमा रहेको स्पेनको सामना गर्नेछ। स्पेनले क्वार्टर फाइनलमा बेल्जियमलाई हराएको थियो। अर्को सेमी फाइनलमा विश्व वरियताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना र चौथो स्थानमा रहेको इंग्ल्याण्ड बीच महाभिडन्त हुने भएको छ। आज बिहान भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनल यात्रा तय गरेको हो। अर्कोतर्फ निकै लयमा देखिएको इंग्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो उपस्थिति जनाएको छ। आगामी बुधबार र बिहिबार हुने दुई खेलले तेस्रो स्थान र फाइनलमा भेट्ने टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 48 टोली सहभागी भएकोमा 44 बाहिरिएका छन्। त्यसै गरी 104 खेलमध्ये 100 खेल सकिएका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले यो विश्वकप संयुक्त रूपमा आयोजना गरेका हुन्। फिफाले विश्वकपको फाइनल खेलिसकेपछि त्यसबाट आमदानी गर्ने योजना समेत बनाएको छ। फिफाले फाइनलमा प्रयोग हुने मैदानका रियल दुबोका सेट पीसहरू सम्झनाको रूपमा बिक्री गर्ने घोषणा गरेको छ। फिफाका अनुसार मैदानका टुक्राहरूको शुरूआती मूल्य $445 राखिएको छ। सबैभन्दा महँगो संस्करणको मूल्य $4,300 अर्थात नेपाली रूपियाँ करिब 5,90,000 हुनेछ। दुबो बेचेर फिफाले $11 मिलियन भन्दा बढ़ी आमदानी गर्न सक्ने अनुमान गरिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वकप फाइनल न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो मैदानलाई विश्वकपका लागि प्राकृतिक घाँसको मैदान तयार गरिएको छ। फाइनलमा प्रयोग हुने प्राकृतिक दुबो उत्तरी क्यालोरिना स्थित एक टर्फ फार्ममा उत्पादन गरिएको हो। प्रतियोगिताका लागि फिफाले स्टेडियमको नाम पनि न्यू जर्सी न्यूयोर्क स्टेडियम राखेको छ। यस अघि नै फिफाले विश्वकप फाइनलका नियमित टिकटको मूल्य $2,370 निर्धारण गरिसकेको छ भने खाना तथा पेय पदार्थ समेत समावेश आतिथ्य हस्पिटालिटी टिकटको मूल्य $3,450 र $2,500 राखिएको छ।
0: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अनु कडाईले 3, मनिषा उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर सानव प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर सावित्री धामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारलाई 105 रनले पराजित गरेको थियो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आत्मदाह गरेका गणेश नेपालीको परिवार र सरकार बीच 9 बुधे सहमति। शहीद घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने। 3 महानगर प्रहरी निलम्बनका लागि सिफारिश।
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना। सतर्क रहन आग्रह।
1: सरकारको चौतर्फी आलोचनापछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को। सुकुमवासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
0: इरानद्वारा एकैपटक 6 देशमाथि हमला। अमेरिका र इरानलाई संयमता अप्नाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपको फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने। केसीसी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 99.4 रेडियो थाहा संचार स्टुडियो चाहिँ
1: इट्स 9 पीएम

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: नमस्कार, रेडियो थाहा संसारको प्रस्तुति साताको सेरोफेरोबाट म पुरू विशालको। वर्तमान सरकारले
2: जसको जीवन सूत्रबाट सजिलै खुल्छन् कयौं अडचना, जसको बीज परेर मात्र जगमा फक्रिन्छ नौलोपना, जसको मार्ग पछ्याउँदै समयका पाङ्राहरू चल्दछन्, श्रद्धा साथ बुझौ कि वृद्ध जनती जिउँदा इतिहास हुन्, श्रद्धा साथ बुझौ कि वृद्ध जनती जिउँदा इतिहास हुन्।
3: यो हो कार्यक्रम बुढेउली साहित्य।

आदरणीय श्रोताबिन नमस्कार, बुढेउली साहित्य कार्यक्रमको यो नयाँ अर्थात 113 श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछु। बुढेउली साहित्य समाज मकवानपुर र रेडियो थाहा संचारले संयुक्त रूपमा सञ्चालन गर्ने बुढेउली साहित्य कार्यक्रम रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ र 99.6 मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ। यो कार्यक्रममा हामी बुढेउली साहित्य समाज

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सुनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय संघको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुला खोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसली हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहसार्दुल गुल्मली स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाली नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायकरथी श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका 4 सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गति हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गति सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 जना अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गते 2 जना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
4: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
4: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
5: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
3: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त? मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
5: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
3: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर:
3: हाम्रो यस सैनिक प्रहरी गणबाट 124 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रुमले त्यस तयारी टोलीलाई 5-10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाइ गर्ने अवस्थामा हामीले राखेको हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहँदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार:
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषयविज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषयविज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को